0: भयो। महानिर्देशकर्गीका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखा परेको हो। खड्गीले भन्नुभयो, कतिपय औषधि नेपालमा महँगो र कतिपय भारतभन्दा सस्तो अवस्थामा छन्। स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिन थालेको छ। उहाँले भारतमा औषधिमा मूल्य वृद्धि भएको जानकारी दिँदै त्यसको प्रभाव नेपालमा पनि देखिएको बताउनुभयो।
1: त्रिपन्न चिया उद्योग बन्द, 4 गतेदेखि 33 उद्योग बन्द हुँदै शीर्षकमा आर्थिक अभियानमा खबर छ। भारतको गैरभन्सार अवरोधका कारण चिया निकासी अवरुद्ध भएपछि नेपालका अधिकांश अर्थोडक्स चिया उद्योगले सोमबारबाट उत्पादन बन्द गरेका छन्। असार 4 गतेबाट सिटिसी चिया उद्योगहरूले पनि उत्पादन बन्द गर्ने जनाएका छन्। मे 1 देखि भारतीय चिया बोर्डले नेपालको चियालाई रेड जोनमा राखिएको खाद्य पदार्थ झैँ 100% परीक्षणको प्रावधान लागू गरेपछि 45 दिनदेखि नेपाली चियाको भारत निकासी ठप्प भएको छ। निकासी रोकिएपछि उद्योगीहरूले उत्पादन रोक्ने निर्णय गरेका हुन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमता उपयोग, दक्ष जनशक्तिको विकास, जनशक्ति पलायन, साथै पर्यावरण मैत्री उद्योगहरूको व्यवस्थापन र सञ्चालन गर्न समेत उद्योग क्षेत्रमा समस्या रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। नेपालको अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएको छ।
2: एसीमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुक्राज अधिकारीले बताउनु भएको छ।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। उक्त आचार संहितामा कार्यालय समयावधिमा मोबाइल र कम्प्युटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गरिएको छ।
2: स्थानीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सिप सहितको डिजिटल प्रोफाइल बनाउनु पर्ने गरी नेपाल नगरपालिका संघले पुनः एकीकरण कार्यक्रमलाई व्यवस्थापन तथा सञ्चालन सम्बन्धी निर्देशिकाको मस्यौदा बनाएको छ। सरकारसँग वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको वास्तविक अभिलेख छैन। विदेशबाट फर्केका श्रमिकको ज्ञान, सिप, प्रविधि, अनुभव र पुँजीलाई प्रयोग गर्न सबै स्थानीय सरकारको कार्यक्रमलाई एकरूपता ल्याउन संघले निर्देशिका बनाउन लागेको हो।
1: अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने गरी शान्ति सम्झौताका लागि सहमति भएपछि कच्चा तेलको मूल्य घटेको हो।
2: सरकारले स्वचालित मार्ग अटोमेटिक रूट मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी एफडीआईको सीमा हटाएपछि यसबाट आउने प्रतिबद्धता रकम र प्रस्तावित उद्योग संख्या बढ्न थालेको छ। यसअघि स्वचालित मार्गबाट कुल पुँजी 50 करोड रुपियाँसम्मको मात्र एफडीआई स्वीकृत हुने गरेकोमा गत माघदेखि माथिल्लो सीमा हटाइएको थियो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका नवनिर्वाचित अध्यक्ष मोहन डागीले आफ्नो कार्यकालका लागि कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ। नवनिर्वाचित कार्य समितिको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको विकास, लगानी, सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो। समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित इपान भिजन 2029 उल्लेखित कार्यक्रम अक्षरश कार्यान्वयन गरिने पनि डाँगीले बताउनुभयो।
2: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीको अवसर नपाएका ओखलढुङ्गाका दीपक राई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा केन्द्रीय कार्यालय खन्टीगढ अगाडि धर्ना दिन पुगेका थिए। 9 महिनादेखि आन्दोलनकै लागि काठमाडौँमा बसिरहेको उनले बताएका छन्। बिहान 10 बजेदेखि टन्टलापुर घाममा प्लेकार्ड बोकेर बसेका उनले आफ्नो कोरिया जाने सपनासँग सिङ्गो परिवारको सपना जोडिएको पीड़ा पुगेका छन्। सरकारले आफूहरूलाई कोरियामा रोजगारीको अवसर नदिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनले बताएका छन्।
1: अब शेयर बजार, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 12.26 अङ्कले ओह्रालो लागेर 2,711.76 सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.96 अङ्कले ओह्रालो लागेर 466.13 सीमित भएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरान र अमेरिका बीच शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ। दुवै पक्षले स्विजरल्याण्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर पुष्टि गरेका छन्। इरान र अमेरिका बीच आइतबार युद्ध अन्त्य गर्ने सहमति भएको थियो, तर जेनेभामा हुने सम्झौताको विस्तृत विवरण औपचारिक रूपमा भने सार्वजनिक भएको छैन। इरानी सरकारी संचार माध्यम मेहर न्यूज एजेन्सीले द्विपक्षीय बीच शुक्रबार हस्ताक्षर हुने 14 बुँदे सम्झौताको मस्यौदा प्राप्त भएको दावी गरेको छ, तर एजेन्सीले सार्वजनिक गरेका सम्झौता केही बुधा र अमेरिकी अधिकारीहरूका दावी बाँचिएको छ। दुवै पक्षले सम्झौता लगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र 60 दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने जनाएका छन्।
1: अब खेल र खेलाडीका खबर। जारी विश्वकपमा सोमबारका खेलमा आइभरी कोस्ट र जर्मनीले जित हात पार्दा जापान र नेदरल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको खेलमा पहिलो पटक विश्वकप खेलेको कुरासाओलाई 7-1 गोल अन्तरले पराजित गरेको छ। जर्मनीका लागि काई हावर्ड्सले 2 गोल गरे। खेलको 6 मिनटमा फेलिक्स नेम्चाले फ्लोरियन वेड्सको पासमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए, तर 21 मिनटमा लिभानो कोमो नान्सियाले गोल गर्दै कुरासाओलाई 1-1 बराबरीमा पुर्याए। यो विश्वकपमा कुरासाओको पहिलो गोल थियो। यो सँगै उसका समर्थकहरूलाई उत्साहित बनेका थिए।
2: त्यस्तै विश्वकपमा उरुग्वेले साउदी अरेबिया विरुद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा अहिले जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका छन्।
1: अब विचार विश्लेषणको पालो। स्थानीय तहमा बजेट प्रभाव शीर्षकमा श्याम नेउपानेको विचार गोर्खा पत्रमा छापिएको छ। स्थानीय तहको बजेट तर्जुमा केवल वार्षिक प्रशासनिक कर्मकाण्ड मात्र नभएर स्थानीय स्वायत्तता र आर्थिक समृद्धिको मेरुदण्ड हो। बजेटलाई वास्तविक अर्थमा जनपक्षीय व्यावहारिक र समृद्धिको औजार बनाउन बजेटको सिद्धान्त कानुनी आधार र स्थानीय माटोको सुगन्ध बीच त्रिकोणात्मक सन्तुलन हुन जरुरी छ। राजनीतिक आग्रह पूर्वाग्रह र चुनावी स्वार्थभन्दा माथि उठेर योजनाको कठोर प्राथमिकीकरण र स्रोतको समन्यायिक वितरण नै स्थानीय तहको बजेट तर्जुमाको मुख्य कार्यदिशा हुनुपर्छ। जबसम्म स्थानीय तहले आफ्ना नागरिकको सुख दुःखलाई बजेटका अक्षर र अङ्कमा दुरुस्त उतार्न सक्दैनन्, तबसम्म संघीयताको वास्तविक फल तल्लो तहका जनताले अनुभूत गर्न पाउने छैनन्।
2: अन्नको भण्डारमा कृषि र कृषकको विनाश, किन तराईका कृषि क्षेत्र समस्यामा पर्दैछ शीर्षकमा कृष्णराज बजगाईको विचार आर्थिक अभियानमा छापिएको छ। तराईमा विभिन्न वाहनामा निर्माण गरिएका र निर्माणका क्रममा रहेका सडकहरूको अध्ययन गरी एकीकृत कृषि सडक अवधारणा लागू गर्नुपर्दछ। कृषकलाई कति चौडा सडक चाहिन्छ, आवश्यक के हो, सोको वैज्ञानिक अध्ययन गरेर मात्रै यस्ता सडकहरू निर्माण गरिनुपर्दछ। कुलाका वरिपरि विशालकाय सडकहरू निर्माण गर्ने अभ्यासलाई तुरन्त विश्राम दिनुपर्दछ। स्थानीय निकायहरू, स्थानीय संघ संस्थालाई कृषि भूमिमा निर्माण गरिने सडक, कुला र अन्य भौतिक संरचना निर्माणमा प्रतिबन्ध लगाउने कानुनी व्यवस्था हुनु जरुरी छ। यस्ता विषयहरू सिधै संघको क्षेत्राधिकारभित्र राखिनु उपयुक्त देखिन्छ।
1: हुण्डीको अध्ययारो साम्राज्य, राज्यको निरीहता, अपराधको सुरक्षित मार्ग र पुँजी पलायनको भयावह विस्तार शीर्षकमा रमेश कुमार बोहराको विचार हिमालय टाइम्समा छापिएको छ। आज हुण्डी केवल अवैध कारोबारको माध्यम होइन, यो राज्यको कमजोर नियमन, असफल वित्तीय पहुँच, राजनीतिक संरक्षण र संस्थागत निष्क्रियताको प्रतिबिम्ब बनेको छ। विदेशी मुद्राको सञ्चित जोगाउने, राजस्व चुहावट रोक्ने, सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सफल बनाउने हो भने सरकारले घोषणाभन्दा परिणाम देखाउनुपर्छ। अन्यथा हुण्डीको यो भूमिगत साम्राज्यले देशको आर्थिक आधार मात्र होइन, कानुनी शासन र राष्ट्रिय सुरक्षालाई समेत दीर्घकालीन रूपमा कमजोर बनाइरहनेछ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: FM 101.9.
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ड्रेसअपिनेको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा
4: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9861220437
6: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 2 गते मंगलबार, जुन 16 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीया तिथि, अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 2.93 खर्ब बराबरको प्रदेशको बजेट, पूर्वाधार कृषि पर्यटन र रोजगारी प्राथमिकतामा, घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने।
1: राहुल आएको प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु, नेपाललाई सघाउन चीन तयार, विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके 2 लाख भन्दा बढी विद्यार्थीले निशुल्क पढ्न पाउने।
0: तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउनै कठिन।
1: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई, शुक्रबार औपचारिक घोषणाको तयारी, मध्य पूर्वको द्वन्द्व ट्रम्पको असफल नीति रहेको टिप्पणी।
0: र उरुग्वे अनि साउदी अरेबिया, बेल्जियम र इजिप्ट बराबरीमा रोकिए, भोलि बिहान 5 खेल हुने, अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कङ्गोले पोर्चुगलको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा प्रदेशहरूले सार्वजनिक गरेको बजेटको विश्लेषण।
1: संघीय सरकारले बजेट सार्वजनिक गरेको 2 सातापछि मात्रै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याएका छन्। प्रदेशहरूले कुल करिब 2.93 खर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। अधिकांश प्रदेशले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता राखेका छन् भने कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, रोजगार सिर्जना र सामाजिक विकासका कार्यक्रमलाई पनि महत्त्वका साथ उठाएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड 98 लाख रुपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
3: बहुवर्षीय खानेपानी आयोजनाको लागि रु 24.15 करोड बजेट विनियोजन गरिएको छ।
1: भौतिक पूर्वाधारमा सबैभन्दा बढी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड 86 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोत तर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11.22 करोड 75 लाख संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँड बाफत 12.83 करोड प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
3: मधेस प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
1: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66.93 करोड 33 लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22.96 करोड 19 लाख रुपियाँ अर्थात् 34.31% र पुँजीगततर्फ 43.97 करोड 14 लाख रुपियाँ अर्थात् 65.69% विनियोजन गरिएको बताउनुभयो।
3: बागमती प्रदेशको प्रतिवृत्ति आए सबै प्रदेशको भन्दा बढी अर्थात् 2,644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
1: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1.96 करोड विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32.99 करोड 99 लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरचनले पुँजीगत तर्फ 60% भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
4: प्रदेश सरकारको स्रोतको ठुलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
1: कृषि क्षेत्रमा रैथानी बाली सडक करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन फलफूल खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रुपैयाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पुँजीगततर्फ 22,71,65,40,000 रुपैयाँ तथा चालुतर्फ 11,11,27,10,000 रुपैयाँ विनियोजन गरेको बताउनुभयो।
5: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि, नागरिक सन्तुष्टि कायम गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई टेवा पुर्याउने विश्वास दिएको छु।
1: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढी बजेट सार्वजनिक गरेको छ। प्रदेशमा बढ्दो राजनीतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
6: मध्य प्रदेशले घटाएको रहेछ बजेट, अरूले बढाएका छन्। पुँजीगत खर्च अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट सङ्घीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठुलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
1: बजेटमा ठुला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानुनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्।
7: यसैबीच सुदूरपश्चिम प्रदेशले राति अबेर बजेट ल्याएको छ। सुदूरपश्चिम प्रदेशले करिब 38,00,00,000 रुपियाँको बजेट ल्याएको हो।
0: अब रावल आयोगको प्रतिवेदन कार्यान्वयनको प्रसङ्ग। सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको हो। मालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्ने जानकारी दिएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनुभयो। मन्त्रालयले काम थालिसकेको उहाँले बताउनुभयो। अब सबै सरोकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि उहाँको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने पनि मन्त्री रावलले बताउनुभयो। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको नेतृत्वको 8-सदस्यीय सहजीकरण समिति पनि गठन गरिसकेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा हिजो छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर कामलाई तीव्रता दिइने र अनुसन्धान गरिने बताउनु भएको छ।
1: नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्य मार्फत आपसी जनताको हितमा केन्द्रित गर्ने बारे छलफल गरेका छन्। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यी बीच हिजो चीनको बेजिङमा यसबारेमा उच्चस्तरीय छलफल भएको हो। द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा 4 दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नु भएको छ। उच्चस्तरीय भेटबारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभयो, अब आज बेजिङमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो।
7: हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्र सहितको द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेका छौँ। उहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको समेत स्पष्ट पार्नु भएको छ। राष्ट्रमन्त्री खनाल र विदेश मन्त्री यीले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डल सहितको द्विपक्षीय वार्तामा आपसी मित्रता, सद्भाव र सहयोगले चिनिएको नेपाल चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेजिङ स्थित नेपाली दूतावासले जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अधिकार प्राप्तिका लागि किसान एकताको प्रभाव,
8: एउटै आवाज बनाएर हामी अगाडि किसानका आवाजलाई सुनाउनु पर्छ र भन्नु पर्छ, त्यसका लागि सबै एकजुट हुनको लागि म अनुरोध गर्छु।
7: तोडिएको सात महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन लगायतका खबर र कार्टुन बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर डट कम तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको गोर्खापत्रको पहिलो पृष्ठमा क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा खबर प्रकाशित छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोलाटिन र सिस प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालको ती औषधिको आपूर्ति व्यवस्थापनमा कठिनाई बढ्दै गएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा गिरिबन्धुको फैसला 2.5 वर्षसम्म भएन कार्यान्वयन, सर्वोच्चको फेरि ताकता शीर्षकमा नवराज मैनालीले खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको गिरिबन्धु टी स्टेट सम्बन्धी मुद्दाको फैसला 2.5 वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले फेरि ताकता गरेको छ। सो टी स्टेटलाई हदबन्दी भन्दा धेरै जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चले 24 माघ 2080 फैसला गरेको थियो। त्यस्तै बेजिङमा नेपाल चीन परराष्ट्र मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ भने विद्यालय छात्रवृत्ति व्यवस्था व्यवस्थित गर्न सके 2,65,000 विद्यार्थीले पाउँछन् निशुल्क पढ्न शीर्षकमा अर्को खबर प्रकाशित छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 स्पष्ट भनेको छ, 5 वर्षसम्म विद्यार्थी भएका निजी विद्यालयले 10%, 5 वर्षदेखि 8 वर्षसम्म विद्यार्थी भएकाले 12% र 800+ विद्यार्थी भएका निजी विद्यालयले 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। विपन्न, असहाय, दलित, जेहेन्दार र अपाङ्गता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ। ऐनले भनेअनुसार विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके देशभर 2,50,000+ विद्यार्थीले निशुल्क रूपमा पढ्न पाउने उल्लेख गरिएको छ। त्यस्तै
1: नयाँ पत्रिकाको अर्को खबरमा अघि बढाउँदै नेपाल र सशस्त्र प्रहरीको विधेयक शीर्षकमा पनि अर्को खबर प्रकाशित रहेको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तिए बैङ्क खाता शीर्षकमा अजबी पौड्यालले लेख्नुभएको खबर छ। किर्तिपुर बस्ने आचार्य थरका एकजना युवकलाई फुटबल औधी मनपर्छ। विश्वकप सुरु भए त कहाँबाट हेर्ने भन्ने चिन्तामा उहाँको मोबाइलमा एउटा म्यासेज आयो, जहाँ भनिएको थियो फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ तलको लिङ्क क्लिक गर्नुहोस्। लिङ्क क्लिक गर्दै आफ्नो विवरण भर्दै गए, केही बेरमा उहाँको मोबाइलमा ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म मोबाइलमा भएको मोबाइल ब्याङ्किङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैङ्कमा भएको रकम रित्तिएपछि उहाँ यतिखेर साइबर ब्युरोमा रकम फिर्ता हुन्छ कि भनेर धाइरहनु भएको छ। मोबाइलमा स्क्याम लिङ्कको म्यासेज रोक्नको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ। विश्वकप हेर्ने लोभमा विभिन्न त्यस्ता लिङ्कहरूमा क्लिक गर्दा जोखिममा पर्ने सम्भावना बढी हुन्छ। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। निर्माण ढिलाइ गर्ने व्यवसायीको खुट्टा भाँच्ने मन्त्रीको अभिव्यक्तिको चौतर्फी निन्दा भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर हो। पूर्वाधार आयोजना अनुगमनका क्रममा धादिङ पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति विवादमा परेको हो। निर्माण व्यवसायीको खुट्टा भाँच्नु समयमा काम नगर्ने निर्माण व्यवसायीलाई त्यस ढङ्गबाट कारवाही गर्नुपर्ने अभिव्यक्ति उहाँले दिनुभयो र त्यसको सर्वत्र आलोचना पनि भइरहेको छ। नागढुङ्गा मुस्लिम मुगलिन सडक आयोजना अन्तर्गत नौबिसे मल्लेखु सडक खण्ड अनुगमनको क्रममा उहाँले लामो समयसम्म सडक विस्तारमा भइरहेको ढिलाइको बारेमा जानकारी लिन कोसिस गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको हल अझै तयार नभएको बारेमा पनि सभामुख र निर्माण व्यवसायीको बीचमा भनाभन भएका केही खबरहरू र दृश्यहरू पनि सार्वजनिक भएका छन्। 15 जेठमै बजेट भाषणका लागि तयार हुने प्रचार गरिएको संसद भवनको निर्माणाधीन प्रतिनिधि सभा हल असार लाग्दा पनि तयार नभएपछि सभामुख डोलप्रसाद अर्यालले हिजो निरीक्षण गर्नुभयो। सभामुख अर्यालले अन्तिम समय तोक्न र नसकिए दैनिक करोड जरिवाना लगाउनु पर्ने चेतावनी दिनुभयो। नदिने हो भने हरेक दिन 1 करोड जरिवाना गराउने भनेर निर्णय गरौँ, यस्तो पनि हुन्छ? सभामुखले भन्नुभयो, एकपटक सहरी विकास मन्त्री र सचिवलाई बोलाउँ अनि बसौँ, यो मजाक गरे जस्तो भयो नि भनेर उहाँले निर्माण व्यवसायीलाई भन्नुभएको छ। असार लाग्दा पनि भित्रिएन मनसुन शीर्षकमा एम बमले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छ। यस वर्ष असार लागिसक्दा पनि मनसुनी वायु नभित्रिँदा किसान चिन्तित छन्। असारसँगै धान रोपाई हुने भए पनि यसपटक ढिलो गरी मात्रै मनसुन भित्रिने र कमजोर प्रणाली रहेकाले पानी कम पर्ने आकलन गरिएको हो। नेपालमा सामान्यतया 13 जुनमा मनसुन प्रवेश गर्ने सरदर अनुमान हो। गत वर्ष 2 साता अघि मध्य जेठमै मनसुन भित्रिएको थियो, तर प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकाले यसपटक मनसुनमा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज कुमार पुडासैनीले बताउनु भएको छ। पश्चिम तराईमा ताता हावा कायमै छ। स्थानीय वायुका कारण कोशी र गण्डकी तथा देशका पहाडी क्षेत्रमा पानी परिरहेको छ, तर तराई त्यसमा पनि पश्चिम तराईमा भने तापक्रम उच्च छ। सोमबार हिजो नेपालगञ्जमा अधिकतम तापक्रम 39.5 डिग्री सेल्सियस मापन भयो। धनगढीमा 39, भैरहवामा 37.8 र सिमरामा 36.2 डिग्री सेल्सियस मापन गरिएको छ। तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का परेको बारेमा विमल खतिवडाले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। भिक्षु टोली र अल्लोका लुम्बिनीमा शीर्षकमा मनोज पौडेलले लेख्नु भएको खबर पनि छ। शान्तिको सन्देश फैलाउन विश्व पदयात्रामा निस्किएको भिक्षुहरूको टोली लुम्बिनी आइपुगेको हो। टेक्सासको फोर्ट बर्थ स्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट 26 अक्टोबरमा यो पदयात्रा सुरु गरिएको थियो। त्यसक्रममा 108 दिनसम्म हिँडेर 3,700 किलोमिटर पैदल यात्रा गरिएको थियो। भियतनामी भिक्षु पन्या करको नेतृत्व टोलीमा अलोका नामको कुकुर पनि सहभागी थियो। वाक फर पीस अर्थात् शान्तिका लागि पदयात्रा नाम दिएको शान्ति पदयात्रामा भिक्षु पन्या करको नेतृत्वको टोली र अलोका आइतबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको खबरमा उल्लेख गरिएको छ। एसईका करिब 1000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। एसईमा सहभागी करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर्योगको नतिजा प्रकाशित भइसकेको छ। करिब 1000 विद्यार्थीको नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात् विविध कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एकभन्दा बढी पटक आवेदन दिएका कारण पनि तथ्याङ्क 1000 बढी देखिएको अधिकारीले बताउनु भएको छ। त्यसै गरी अर्को खबर छ, नागरिक दैनिकको बाहिरी पन्नामा गुणस्तर जाँच नाममा चियामा भारतीय अड्चन, 53 चिया उद्योग बन्द, किसान चिन्तित शीर्षकमा भीम चापागाईले यो इलामबाट लेख्नु भएको खबर हो। वर्षभरको मेहनतपछि हरियोपत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि किसानहरू चिन्तामा छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसानहरू थप चिन्तामा परेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको बताउनु भएको छ। क्यानाडामा जारी G7 शिखर सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनसँगको भेटवार्तापछि ट्रम्पले सम्झौताका सबै प्रक्रिया पूरा भएको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको हो। अमेरिकी उच्च अधिकारीहरूले पनि सम्झौताका केही मुख्य बुदाबारे जानकारी दिँदै आगामी शुक्रबार स्विजरल्यान्डको जेनेभामा औपचारिक रूपमा घोषणा गरिने समेत प्रतिक्रिया दिएका छन्। विश्व व्यापारका लागि महत्त्वपूर्ण मानिने हर्मुज नाका शुक्रबारदेखि पुनः सबै जहाजका लागि खुला गरिनेछ। अधिकारीहरूले इरानको आणविक कार्यक्रम सम्बन्धी

0: र युरोपेली संघले युक्रेन र मालदोभालाई सदस्य राष्ट्र बनाउने औपचारिक प्रवेश प्रतिक्रिया स्वरूप प्रक्रिया शुरू गरेको छ। यस प्रक्रियासँगै दुवै देशले युरोपेली संघको सदस्यता प्राप्त गर्न आवश्यक राजनीतिक कानूनी तथा संस्थागत सुधारका कार्यक्रमहरू गर्ने बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उरुग्वेले साउदी अरेबिया विरुद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको हो। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्नुभयो। त्यसअघि अब्दुल्लाह अलाम्रीले 41 मिनटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाउनु भएको थियो। यसअघि भएको खेलमा आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम इजिप्टसँग 1-1 को बराबरीमा रोकिएको हो। खेलको 19 मिनटमा इजिप्टका इमाम आशोरले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भयो, तर 66 मिनटमा आत्मघाती गोल हुँदा इजिप्ट जितबाट टाढा रहनु पर्यो। समूह जीमा रहेका बेल्जियम र इजिप्टले समान 1-1 अङ्क बाँडेका छन्। अहिले बिहान 7:15 इरान र न्युजिल्यान्डको बीचमा खेल हुँदैछ। साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दैछ। समूह आईको पहिलो खेल मङ्गलबार आज मध्यरातीमा हुने। अमेरिकाको मेट लाइफ मैदानमा हुने प्रतिस्पर्धामा फ्रान्सको सेनेगललाई कमजोर द्वन्दीका रूपमा नलिने योजना छ। 24 वर्ष अघि एसियन भूमिमा भएको विश्वकपमा फ्रान्सले सेनेगलको प्रदर्शन बिर्सेको छैन। त्यस बेलाका प्रमुख खेलाडी डिडियर अहिले फ्रान्सको प्रशिक्षक रहनु भएको छ।
0: रासायनिक मलको आपूर्ति र किसान अधिकारका लागि एकजुट हुनुको फाइदा, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। पूर्व

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम
3: विजय एफएम 101.6।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
4: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बीचको उन्नाइस भएन।
5: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त यसरी खाएर सन्चो भएन।
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु

0: भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खा लगाएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।

0: रेडियो विजय एफएम 101.10 छ, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। प्रदेश सरकारद्वारा चालु आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत। गण्डकी प्रदेशमा 32.99 अर्ब बजेट सार्वजनिक। करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिइने। बर्ड फ्लू पुष्टि भएपछि 10 जिल्लामा 7 लाख पक्षी नष्ट। नवलपुरमा पूर्वाधार निर्माणका 32 योजना अधुरै। अनावश्यक एप डाउनलोड तथा इन्स्टल नगर्न साइबर ब्युरोको आग्रह। र चालु आर्थिक वर्षको 11 महिनामा 32.53% पुँजीगत खर्च। चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्री सहित विदाई।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
3: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004। मोबाइल 9862124437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: विजय खबरमा अब खबर विस्तारमा सुरुवातमा, साथै प्रदेश सरकारले चालु आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेका छन्। सोही प्रसङ्गबाट सुरुवातमा, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 66.93 अर्ब रुपियाँ बराबरको अनुमानित बजेट ल्याएको छ। सोही प्रसङ्गबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभामा बजेट सार्वजनिक गर्नुभएको हो। कुल विनियोजित बजेटमध्ये चालुतर्फ 22.96 अर्ब अर्थात् कुल विनियोजित बजेटको 34.31% र पुँजीगत खर्चतर्फ 43.97 करोड 14,03,000 अर्थात् विनियोजित बजेटको 65.69% छुट्याइएको मन्त्री तामाङले जानकारी दिनुभएको छ। यस्तै गरेर बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रम मार्फत प्रदेशभित्र बसोबास गर्ने अति विपन्न परिवारलाई घर बनाइदिने भएको छ, जसका लागि 20 करोड बजेट विनियोजन गरिएको छ। गण्डकी प्रति सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 32,99,99,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेश सभामा सो बजेट प्रस्तुत गर्नुभएको हो। उहाँले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गर्नुभएको थियो। विनियोजित कुल बजेट मध्ये विकास खर्चका लागि 60% भन्दा बढी रकम छुट्याइएको छ। कुल बजेट मध्ये पुँजीगत तर्फ 20,02,61,22,000 रुपियाँ विनियोजन गरिएको छ। चालुतर्फ 12,72,37,78,000 रुपियाँ छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि 25 करोड रुपियाँ विनियोजन गरिएको छ। प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट 5,84,18,52,000 रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेको छ। चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि 2,000,000,000 रुपियाँ नगद मौजात रहने मन्त्री शेरचनले बताउनु भएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि करारका कर्मचारीलाई पनि स्थायी सरह महँगी भत्ता उपलब्ध गराउने भएको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले बजेट वक्तव्य मार्फत संघीय सरकारको निर्णय अनुसार प्रदेशका कर्मचारीको समय तलब वृद्धि हुने जानकारी दिनुभएको छ। लुम्बिनी प्रति सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रुपियाँको बजेट वार्षिक बजेट बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेट मध्ये पुँजीगत तर्फ 22,71,65,40,000 रुपियाँ, चालुतर्फ 11,11,27,10,000 रुपियाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फको रकम समेत समावेश गरी कुल बजेट 37,38,45,00,000 पुगेको हो। चालु आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 38,91,00,000 रुपियाँको बजेट ल्याएको थियो। चालु आर्थिक वर्ष 2082-83 लागि प्रदेश सरकारले 38,91,00,000 रुपियाँको बजेट ल्याएको थियो। उक्त बजेट मध्ये 23,47,00,000 रुपियाँ पुँजीगत तथा 15,43,00,000 रुपियाँ चालु खर्चतर्फ विनियोजन गरिएको थियो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 40,44,98,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। हिजो बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेट मध्ये चालुतर्फ 13,97,63,00,000 रुपियाँ र पुँजीगततर्फ 20,75,99,00,000 रुपियाँ विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनमा शीर्षकमा 15 करोड छुट्याइएको छ। सरकारले ल्याएको बजेट चालुतर्फ कुल बजेटको 34.55% हो। मध्य सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रुपियाँको बजेट ल्याएको छ। अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालुतर्फ 14,66,32,29,000 र पुँजीगततर्फ 26,47,53,31,000 रुपियाँ खर्च प्रस्ताव गर्नुभएको हो। कृषिमा बजेटमा कृषि शिक्षा स्वास्थ्य पूर्वाधार वन लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षका लागि 35,39,85,48,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ। सत्तारूढ दलका सांसद टेकराज पछाईले पनि बजेट वितरणमुखी भएको बताउनुभयो। प्रतिपक्षी दलका सांसद बिन्दमान श्रेष्ठले बजेटलाई झारा टार्न ल्याइएको एउटा दस्तावेजका रूपमा टिप्पणी गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 37.70 करोड रुपियाँ बजेट सार्वजनिक गरेको छ। यो बजेट गत आर्थिक वर्षको तुलनामा 4.20 अर्ब करोडले बढी हो, जसमा कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ। बजेटमा स्वास्थ्य, शिक्षा, पर्यटन र सीमान्तकृत समुदायको उत्थानका लागि पनि विभिन्न कार्यक्रम समावेश गरिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च 1,32,66,77,00,000 भएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिकी बजेटरी विवरण अनुसार चालू आर्थिक वर्षको 11 महिनामा कुल लक्ष्यको 32.53% पुँजीगत खर्च भएको हो। सरकारले चालू आर्थिक वर्षमा 4,07,88,80,00,000 रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। चालू आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेको अवस्थामा पुँजीगत खर्च भने पर्याप्त हुन सकिरहेको छैन। चालू आर्थिक वर्षमा चालू खर्चतर्फ 11,80,98,00,000 खर्च गर्ने लक्ष्य राखेकोमा 11 महिनामा 76.91% खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ वर्षभरिमा 3,75,24,20,00,000 खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म 3,05,71,81,00,000 खर्च भएको समेत जनाइएको छ। नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था नेपाल डेभलपमेन्ट वाचले आर्थिक वर्ष 2026-27 नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गरेको छ। साथै सरकारलाई नीतिगत महत्वाकांक्षा र कार्यान्वयन क्षमताबीचको ठुलो खाडल पूर्ण गर्न आग्रह पनि गरेको छ। 2.12 खर्ब रुपियाँको बजेट नेपालको इतिहासमा सबैभन्दा ठुलो हो। अनुमानित राजस्व 1.4 खर्ब मात्र भएकाले सरकारले झन्डै 0.8 खर्ब ऋण कर्जा र अनुदानबाट जुटाउनु पर्ने देखिएको छ। प्रारम्भिक विद्यालय तहमा कक्षा 5 सम्म निरन्तर मूल्याङ्कन क्लास अनुसार विद्यार्थीहरूको मूल्याङ्कन गरिएको छ र कक्षा 4 र 5 को पनि यसै शैक्षिक सत्रदेखि निरन्तर मूल्याङ्कन गरिने भएको छ। यसअघि कक्षा 3 सम्म मात्र लागू गरिएको निरन्तर मूल्याङ्कन प्रणालीलाई यस वर्षदेखि कक्षा 5 सम्म विस्तार गरिएको हो। अन्तर्राष्ट्रिय मान्यता अनुसार विद्यार्थीहरूमा अनावश्यक परीक्षा बोझ नपरोस् र उनीहरूको क्षमता तथा सिकाइ उपलब्धिको समग्र विकास होस् भन्ने उद्देश्यले सरकारले यस प्रणालीलाई प्राथमिकता दिएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक युवराज अधिकारीले विद्यार्थीहरूलाई सहज, बालमैत्री तथा सिकाइ अनुकूल वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्न निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुहुन्छ। उहाँले विद्यार्थीको सिकाइ, प्रगति, सहभागिता, व्यवहार तथा क्षमता नियमित अवलोकन र मूल्याङ्कन मार्फत सिकाइ उपलब्धि सुधार गर्न सकिने धारणा समेत व्यक्त गर्नुभएको छ।
8: यसको चाहिँ अहिलेको पाठ्यक्रममा बाल विकासदेखि कक्षा 5 सम्म विशेष गरी अब सिकाइ क्रियाकलापकै एउटा अभिन्न अङ्गको रूपमा मूल्याङ्कनलाई प्रयोग गर्नुपर्छ। मूल्याङ्कनमा हामी जुन परम्परागतदेखि चल्दै आएको थियो कक्षा 4-5मा पनि त्रैमासिक, पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक, वार्षिक परीक्षाको त्रास, डरबाट पर्ने मनोवैज्ञानिक असर, साना साना प्रारम्भिक कक्षाहरूमा पर्ने बालबालिकालाई त्यति राम्रो मानिँदैन भन्ने विश्वव्यापी मान्यता अनुसार नेपालमा पनि अहिले कक्षा 5 सम्म चाहिँ सिकाइका लागि मूल्याङ्कन भन्छ। अब यसमा अब निर्माणात्मक मूल्याङ्कन र निरन्तर विद्यार्थी मूल्याङ्कन, यो सबैको मुख्य उद्देश्य भनेको सुधार हो, अरू केही पनि होइन, सिकाइमा सुधार हो। त्यस कारण सिकाइमा सुधार गर्ने अभियान अनुसार चाहिँ अहिले कक्षा 5 सम्म नेपाल सरकारले अहिले 4 र 5 को पनि त्यहाँ चाहिँ पहिला 3 सम्म थियो, अहिले 5 सम्म पुर्यायो। तर यसको के हो भने मुख्य आधार भनेको पाठ्यक्रममा भएको सिकाइ उपलब्धि हो। सिकाइ उपलब्धिसँग सम्बन्धित पाठ्य पुस्तकमा होइन यो चाहिँ विषयवस्तुको प्रस्तुतीकरण गरिएको हुन्छ। त्यही विषयवस्तुलाई चाहिँ सिकाइ क्रियाकलाप हरेक दिन गराउने क्रममा कुनै प्रयोगत्मक खालको होला, कुनै एटिच्युड चेन्ज सम्बन्धित होला, कुनै संज्ञानात्मक क्षेत्रसँग सम्बन्धित होला, जुन खालको सिकाइ उपलब्धि र विषयवस्तु छ, विषयवस्तुको प्रकृति सिकाइको नेचर अनुसारको एक्टिभिटी गराउँदै त्यो एक्टिभिटीमा विषयवस्तुको मा विद्यार्थीको बुझाइ कस्तो छ, होइन विद्यार्थीले बुझ्नुभयो कि बुझ्नु भएन, त्यो सिकाउन खोजेको कुराहरू चाहिँ सिपको विकास चाहिँ विद्यार्थीमा हासिल भयो कि भएन भनेर त्यही सिकाइकै क्रममा चाहिँ विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्दै क्रमिक रूपमा सिक्न नसकेका विद्यार्थीलाई चाहिँ सिकेका विद्यार्थीबाट आफूले बढी सपोर्ट लिएर प्यारेन्ट्सको सपोर्ट लिएर निरन्तर रूपमा नसिकेसम्म सिकाउँदै जानुपर्छ भन्ने जुन विश्वव्यापी मान्यतालाई पनि नेपालको पाठ्यक्रममा अवलम्बन गरिएको छ, यो पक्षमा चाहिँ अब अझै जुन उद्देश्यका साथ ल्याइएको छ यो चाहिँ कार्यान्वयनमा अलिक फिटलो आएको छ, कमजोर छ भन्ने गरिन्छ। अब यो अभियानलाई चाहिँ सुरुवातमा अब विद्यालयमा विद्या चाहिँ शिक्षक बाटै सुरु गरेर यो अभियानमा चाहिँ उहाँलाई आवश्यक पर्ने चाहिँ प्राविधिक सहायता टेक्निकल ब्याक स्टेपिङ चाहिँ सबैको सहयोग हुने हो भने र निरन्तर रूपमा प्राविधिक सहायता अनुगमन मूल्याङ्कन गर्दै जाने हो प्रोत्साहन गर्दै जाने हो भने पक्कै पनि आगामी दिनमा यो अपेक्षा अनुसार चाहिँ कार्यान्वयन गर्न सकिन्छ।
0: पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिन 7 पक्षी तथा पक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अन्डा नष्ट गरिएको समेत जनाइएको छ। नवलपुरमा पूर्वाधार विकास कार्यालय नवलपुरद्वारा सञ्चालित योजनाहरूले पूर्णता पाउन सकेका छैनन्। जिल्लामा सञ्चालित पूर्वाधार विकासका योजनाहरू निर्माण व्यवसायीले काम रोक्दा अधुरै रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख विष्णु पौडेलले बताउनु भएको छ। चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने 43 वटा योजनामध्ये 32 योजना महँगीका कारण निर्माण व्यवसायले काम नगर्दा अधुरा रहेको कार्यालय प्रमुख पौडेलले बताउनु भएको हो। 32 वटा प्याकेजमा विभाजन गरी 37 वटा योजना अघि बढाइएकोमा 32 वटा योजना अधुरा रहेका छन् भने 4 वटा योजना बहुवर्षीयमा गएको र केही जग्गा विवादका कारण काम हुन नसकेको उहाँले बताउनु भएको छ। ठेक्का लागेका योजना अधुरा रहँदा विकास निर्माणको काम प्रभावित बनेको कार्यालय प्रमुख पौडेलको भनाइ छ। रासायनिक मलको बढ्दो र अनियन्त्रित प्रयोगका कारण माटोको उर्वरा शक्ति दिगो रूपमा ह्रास हुँदै गइरहेको परिप्रेक्ष्यमा माटोको जैविक तत्त्व संरक्षण र सही बाली पोषण व्यवस्थापन सम्बन्धी एक दिवसीय बृहत छलफल अन्तर्क्रिया तथा प्रस्तुतिकरण कार्यक्रम काउसुती स्थित खानेपानी संस्थाको सभाहालमा सम्पन्न भएको छ। सामर्थ्य नेपाल प्रालीको आयोजना तथा जिल्ला सहकारी सङ्घ लिमिटेड नलपरासी वर्धाकाठ संस्था पूर्वको समन्वयमा आयोजित उक्त कार्यक्रम सामर्थ्य नेपाल प्रालीका अध्यक्ष धीर प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुलीले माटोमा जैविक तत्त्वको क्षयीकरण ह्रास हुनु वर्तमान कृषिको सबैभन्दा ठूलो चुनौती रहेको औँलाउनु भएको छ। उहाँले माटोको खस्कदो अवस्थालाई समयमै नरोके आगामी पुस्ताले गम्भीर सङ्कट बेहोर्नुपर्ने चेतावनी दिँदै पाङ्गरिक जैविक मलको प्रयोग बढाउन र माटो संरक्षणमा सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा विषय विज्ञका रूपमा काउसुती नगरपालिकाका कृषि प्राविधिक नरेन्द्र भण्डारीले बाली पोषण योजना तथा जैविक मल र रासायनिक मलको हालको अवस्था विषयमा प्रस्तुत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले बालीलाई आवश्यक पर्ने सन्तुलित पोषक तत्त्वको योजना र रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा पारेको नकारात्मक प्रभावबारे प्राविधिक विश्लेषण प्रस्तुत गर्नुभएको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
9: हेलो
10: हेलो,
9: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
11: हजुर।
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लु दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो, हजुर
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
12: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
13: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। पछिल्लो 45 वर्ष यता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका 2315 गोहीलाई नदीमा छाडिएको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी 1560 गोहीलाई छाडिएको छ। चालु आर्थिक वर्षमा मात्रै 225 गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ, जसमध्ये भाले 14 र पोथी 211 रहेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका मध्ये हालसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, काली गण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको छ। यस वर्ष अहिलेसम्मकै बढी गोही नदीमा छाडिएको समेत सूचना अधिकारी मगरले जानकारी दिनुभएको छ। साइबर ब्युरोले अनावश्यक एप डाउनलोड तथा इन्स्टल नगर्न आग्रह गरेको छ। ब्युरोले सोमबार एक सूचना मार्फत पछिल्लो समय सामाजिक सञ्जाल मार्फत विभिन्न ठगी भइरहेकाले अनावश्यक एपहरू डाउनलोड गरी इन्स्टल नगर्न आग्रह गरेको हो। साथै ब्युरोले ब्याङ्क तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना लिएर ब्याङ्किङ सिस्टम अपडेट गर्न पनि सुझाव दिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा तथा अनलाइनका विभिन्न माध्यमहरूबाट विश्वकप 2026 हेर्न सकिने भनी विभिन्न एपहरूबाट मोबाइल ब्याङ्किङ एप ह्याक गरी आर्थिक ठगी गर्ने प्रवृत्ति बढ्दो रहेको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित प्रयोगकर्तालाई अनुरोध समेत गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक एसपी दिलबहादुर गिरीले बताउनु भएको छ। विजय खबरमा अब मौसम खबरको पालो। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी मधेश बागमती गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ। लुम्बिनी कर्णाली सुदूरपश्चिम मध्य प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने, एकै स्थानहरूमा भने हिमाली र पहाडी भेगमा भने मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका साथै प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। अब खेल खबरको पालो तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्री सहित विदाई गरिएको छ। चितवन जिल्ला खेलकुद विकास समितिले सोमबार आयोजना गरेको कार्यक्रममा खेलाडीलाई ट्र्याक सुट सहित विदाई गरिएको छ। प्रतियोगिता आगामी असार 3 गतेदेखि 9 गतेसम्म मकवानपुरको हेटोडा काठमाडौँ ललितपुर र चितवनमा आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई समितिका अध्यक्ष राजन कार्की लगायतले खेल सामग्री हस्तान्तरण गर्दै विदाई गर्नुभएको हो। समितिले फुटबल क्रिकेट भलिबल बक्सिङ टेबल टेनिस लगायत विभिन्न खेलका 205 जना खेलाडी तथा प्रशिक्षकलाई विदाई गरेको हो। विश्व फुटबलको सबैभन्दा ठुलो महोत्सव फिफा विश्वकप 2026 र मान्छक प्रतिस्पर्धा सहित जारी रहेको छ। सम चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिसोमले नेपाली दर्शकलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराएको छ। फुटबल समर्थकहरूको फरक फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिसोमले आफ्नो डिजिटल प्लेटफर्म डिगो एप तथा डिटिएच र आइपिटिभी सेवा मार्फत विभिन्न विश्वकप पासहरू उपलब्ध गराएको हो। फिफा विश्वकप 2026 उरुग्वे र साउदी अरबले बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा मंगलबार बिहान भएको खेलमा दुवै टोली 1-1 बराबरीमा रोकिएका हुन्। साउदीले खेलको 41 मिनटमा अग्रता लिएको थियो। अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए, तर खेलको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो। 80 मिनटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। प्रदेश सरकारद्वारा चालु आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत। गण्डकी प्रदेशमा 32.99 अर्ब बढी बजेट सार्वजनिक। करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिइने। बर्ड फ्लू पुष्टि भएपछि 10 जिल्लामा 7,00,000 पक्षी नष्ट। नवलपुरमा पूर्वाधार निर्माणका 32 योजना अधुरै। अनावश्यक एप डाउनलोड तथा इन्स्टल गर्न साइबर ब्युरोको आग्रह। र चालु आर्थिक वर्षको 11 महिनामा 32.53% पुँजीगत खर्च। चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्री सहित विदाई। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.7 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
14: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू। विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-830 र 598-834।
16: विजय टाइम्चे। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
17: अहिले बिहानको 7 बज्यो।

0: 4.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
1: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
1: हर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
8: मेरो तोला जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
10: मानसिक समस्याबाट बच्ने उपायहरू,
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
11: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ,
10: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
11: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
10: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
12: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
14: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
13: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
14: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि
13: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तनी दिदी, कुरै नसुनी किन उठ्या?
14: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
0: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
17: ओहो दाई नमस्कार।
18: नमस्कार।
17: आराम हुनुहुन्छ?
18: आरामै छु।
17: घर त राम्रो बनाउनु भएछ?
18: अँ यसो भनौँ।
17: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
18: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
17: ए गजबको काम गर्दा रहेछन् त।
19: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
20: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
14: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
20: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
21: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
22: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98554 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: Ulice jedna smlavca.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
10: मैले बुझिसके बाबा, यही गैँडाकोट नगरपालिका नजिकै गैँडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
12: गैँडाकोट फन पार्क, गैँडाकोट 5 गैँडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
3: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
3: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
14: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 9580-26445 र 9840-27445।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-800

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम उज्यालो संसारमा प्रविधिका साथी राजेन्द्र श्रेष्ठसँगै म माया कनेलको सामुदायिक रेडियो विजय एफएम 101.10 हरेक साताको यसै समयमा तपाईँले कार्यक्रम उज्यालो संसार सुन्न सक्नुहुनेछ। कार्यक्रम उज्यालो संसारमा हामीले शिक्षा र शैक्षिक जगतका विविध विषयवस्तुमाथि केन्द्रित रहेर कुराकानी गर्दै आइरहेका छौँ। आजको उज्यालो संसार कार्यक्रममा हामीले प्रश्न निर्माण गर्दा के कस्ता कुरामा ध्यान दिने, त्यस्तै गरेर विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन र यसको अवस्थाका विषयमा कुराकानी गर्दैछौँ। यो विषयमा यति बेला हामीसँग कुराकानीका लागि हुनुहुन्छ शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक युवराज अधिकारी सर। उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ लागौँ। तपाईँलाई स्वागत छ सर।
1: धन्यवाद।
0: पाठ्यक्रम अनुसार प्रश्न पत्र बनाउँदा के कुरामा ध्यान दिने?
1: अब मुख्य यसको चाहिँ प्रश्न पत्र निर्माणको आधार भनेको चाहिँ पाठ्यक्रममा भएको सिकाइ उपलब्धि हो। हाम्रो चाहिँ पाठ्यक्रममा तिनवटा क्षेत्रको डोमेनको सिकाइ उपलब्धि रहेका छन्। एउटा चाहिँ कग्निटिभ डोमेन अथवा संज्ञानात्मक क्षेत्रसँग सम्बन्धित सिकाइ उपलब्धि छन्। बौद्धिक क्षमताको उपलब्धिको मापन गर्ने खालको सिकाइ उपलब्धिहरू छन्। दोस्रो क्षेत्र भनेको चाहिँ हाम्रो सिपगत पक्ष, जस्तो हात खुट्टा चलाएर प्र्याक्टिकल्ली सिक्ने खालको सिपगत पक्षसँग सम्बन्धित सिकाइ उपलब्धि पनि छन् यो उसमा हरेक विषयमा। त्यसै गरी तेस्रो भनेको चाहिँ एटिच्युड चेन्ज, व्यवहार परिवर्तनसँग सम्बन्धित प्रभावी क्षेत्रसँग सम्बन्धित सिकाइ उपलब्धि छन्। अब पहिलो विशेष गरी प्रश्न हामी त प्रश्न सोद्धाखेरि तिनै खालको क्षेत्रसँग सम्बन्ध सोध्छौँ, तर मुख्यतया हामीले प्रश्न सोद्धाखेरि संज्ञानात्मक क्षेत्रका सिकाइ उपलब्धिको लागि विभिन्न तहका प्रश्नहरू विद्यार्थीलाई सोध्नुपर्छ भन्ने छ। जस्तो ज्ञान तहको प्रश्न भन्छौँ, चाहिँ रिमेम्बर लेभलका प्रश्नहरू भन्छौँ। विशेष गरी यो पहिले तयार गरेको ध्रुव सत्य कुराहरूसँग सम्बन्धित पक्षहरू, अब त्यसमा चाहिँ स्मरण गरेर लेख्ने खालको प्रश्नहरू हामी ज्ञान तहको प्रश्नको रूपमा हामी सोध्छौँ भन्छौँ। विशेष गरी के हो भन्ने कुरा पहिले हाम्रो विषयवस्तु फिक्स गरिएको हुन्छ, त्यसमा परिभाषाका कुराहरू, सूत्रका कुराहरू, प्रकारका कुराहरू, उदाहरणका कुराहरू, फाइदा बेफाइदाका कुराहरू, विशेषताका कुराहरू, होइन, सबै कुरा चाहिँ हाम्रो सम्झेर लेख्ने खालको विषयवस्तु सम्बन्धित सम्झेर लेख्ने खालको प्रश्नहरू सबै हामी ज्ञान तहको प्रश्नहरू सोध्ने गर्छौँ। त्यसै गरी संज्ञानात्मक क्षेत्र अन्तर्गत हामीले नेपालको परिवेशमा पाठ्यक्रम विकास केन्द्रले ज्ञान बोध प्रयोग र उच्च दक्षताका प्रश्नहरू सोध्ने भनेको छ। त्यो अन्तर्गत दोस्रो तह भनेको बोध तहका प्रश्न सोध्ने भन्ने गर्छौँ। बोध तहका प्रश्न सोद्धाखेरि विशेष गरी विद्यार्थीहरूले सम्झेर स्मरण गरेर लेख्ने खालको प्रश्नभन्दा पनि आफैले बुझेर आफ्नै भाषामा चाहिँ लेख्ने खालको प्रश्नहरू बोध तहका प्रश्नहरू सोध्छौँ। जस्तो यहाँ चाहिँ चित्र, चार्ट, टेबल, डायग्राम, भेन डायग्राम, त्यहाँ भएको इन्फर्मेसनलाई, सूचनालाई आफैले बुझेर व्याख्या गर्ने खालको प्रश्नहरू जति पनि छन् त्यो हामी बोध तहका प्रश्नको रूपमा हामी लिन्छौँ। त्यसै गरी त्यसका साथै केही दिएको उदाहरणको आधारमा विद्यार्थीले आफैले बुझेर थुप्रै उदाहरण आफैले पनि दिएर त्यसलाई व्याख्या गर्ने, वर्णन गर्ने खालको प्रश्नहरू पनि सोध्छौँ। त्यो पनि हामी बोध तहका प्रश्नको रूपमा हामीले सोध्ने गर्छौँ। त्यसै गरी दिएको सूचनालाई आफैले बुझेर क्लासिफाई गर्ने कुराहरू, अलरेडी बुकमा भएको वर्गीकरणको कुराहरू त हामी ज्ञान तहको भन्छौँ, स्मरण गरेर लेख्ने खालको, रिकल गरेर लेख्ने खालको भन्छौँ। तर हामीले दिएको इन्फर्मेसनलाई विद्यार्थीले बुझेर आफैले बुझेर त्यसलाई चाहिँ क्लासिफाई गर्ने कुराहरूसँग सम्बन्धित सोध्यौँ भने पनि बोध तहको प्रश्नको रूपमा हामीले सोध्नुपर्छ भनेका छौँ। त्यसै गरी त्यो मात्रै नभएर सारांश तयार गर्ने कुराहरू, दिएको विषयवस्तु अथवा भनाइहरू पढेर त्यसको आधारमा आफैले निष्कर्ष निकाल्ने खालको प्रश्नहरू, भिन्नता छुट्याउने खालको प्रश्नहरू, कारण लेख्ने प्रश्नहरू, असर लेख्ने खालको प्रश्नहरू सामान्यतया हामीले बोध तहका प्रश्नको रूपमा सोध्नुपर्छ भन्ने यसको सिद्धान्त छ। त्यसै गरी प्रयोग भनेको हामीले एउटा परिवेश वा अवस्थामा विद्यार्थीलाई सिकाएका हुन्छौँ, त्यो विद्यार्थीले सिकेको कुरालाई विद्यार्थीलाई जुन सिकाइएको हुन्छ त्यो सिकाएको कुरालाई विद्यार्थीले आफैले बुझेर त्यही सिचुएसनमा पनि कतिको प्रयोग गर्न सक्छ, अब आफूले जानेको सिकेको अनुभव हासिल गरेको कुरालाई न्यू परिवेशमा, न्यू सिचुएसनमा, युनिक सिचुएसनमा, अनफेमिलियर सिचुएसनमा आफूले लेसन गरेको कुरालाई, लर्न गरेको कुरालाई दैनिक जीवनमा कसरी प्रयोग गर्न सक्छ भन्ने कुरालाई चाहिँ जोड दिएर हामीले प्रयोगतका प्रश्नहरू हामी सोध्नुपर्छ भन्छ। त्यो प्रयोगतामा विशेष गरी प्रक्रियागत पक्षहरूलाई जोड दिनुपर्छ, कुनै पनि कुरालाई सिस्टमेटिक रूपमा चाहिँ स्टेप बाई स्टेप रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा, विशेष गरी कन्स्ट्रक्ट होइन निर्माणसँग सम्बन्धित हामीले प्रश्नहरू चाहिँ प्रयोगताका प्रश्नहरू सोध्नुपर्छ संज्ञानात्मक क्षेत्रभित्र भन्ने छ। त्यसै गरी अर्को नेपालको परिवेशमा उच्च दक्षताको प्रश्नहरू पनि सोध्नुपर्छ भनेको छ। उच्च दक्षताको प्रश्न सोद्धाखेरि विद्यार्थीले सिकेको दुई वा दुईभन्दा बढी होइन त्यसको फ्याक्टर अथवा एस्पेक्टलाई विश्लेषण गरेर त्यसलाई डिसिजन मेकिङ गर्ने खालको प्रश्नहरू सोध्ने, त्यसका राम्रा पक्ष, कमजोर पक्ष, फाइदा बेफाइदा पक्षहरू, सान्दर्भिक असान्दर्भिक पक्षहरू केलाएर राख्ने खालको प्रश्नहरू, त्यहाँ दिएको सूचनालाई तार्किक अर्डरमा मिलाएर राख्ने खालको प्रश्नहरू होइन, त्यसै गरी त्यसमा न्यू सिचुएसनमा दिएको सन्दर्भलाई लिएर त्यसलाई उदाहरणसहित जस्टिफाई गर्ने, भेरिफाई गर्ने, प्रुभ गर्ने कुराहरू, त्यहाँ भएका समस्या समाधानको लागि उपयुक्त विकल्पहरूलाई छनौट गर्न सक्ने खालको प्रश्नहरू होइन, यो चाहिँ आफ्नो मौलिक विचार तर्कसहित राख्ने कुराहरू जति पनि छ, यस्तो खालको प्रश्नहरू चाहिँ उच्च दक्षताको तहको रूपमा हामीले सोध्नुपर्छ भन्ने, यो खालको संज्ञानात्मक क्षेत्रका सिकाइ उपलब्धि जुन पाठ्यक्रममा दिएको छ त्यसलाई चाहिँ यसरी तहगत रूपमा हामीले हरेक दिनको सिकाइ क्रियाकलापमा, अब फर्स्ट टर्म, सेकेन्ड टर्म, फाइनल टर्म भन्दा पनि हरेक दिनको सिकाइ क्रियाकलापमा ड्युरिङ द टिचिङ लर्निङ प्रोसेसकै क्रममा विभिन्न तहका प्रश्नहरूमा छलफल, अन्तर्क्रिया गराउने, अभ्यास गराउने काम चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ पाठ्यक्रम अनुसार संज्ञानात्मक क्षेत्रका सिकाइ लोधिको छ। बाँकी चाहिँ अब सिपगत
0: पक्षहरू भएको पाइयो नि सर, किन
1: यस्तो छ, अब हाम्रो कतिपय अवस्थामा हाम्रो परम्परागत रूपमा हाम्रो आदरणीय शिक्षक होइन सर म्याडमहरूले चाहिँ पहिल्यैदेखि नै पाठ्य पुस्तकमा चाहिँ दिएको छ त्यही अनुसारको प्रश्नहरू सोधेर विद्यार्थीलाई हल गर्न लगाउने, समस्या समाधान लगाउने चलन छ। तर अहिलेको विशेषीकरण तालिकाले चाहिँ भनेको चाहिँ हामीले विद्यार्थीहरूलाई घोक्ने कण्ठ गर्ने चाहिँ प्रवृत्ति हटाउनुपर्छ, विद्यार्थीले आफैले बुझेको कुरालाई त्यसलाई व्याख्या विश्लेषण गर्ने, प्रयोग गर्ने होइन त्यसलाई समीक्षा गर्ने रूपमा लानुपर्छ भन्ने कुरा चाहिँ अहिलेको नयाँ सक्षमतामा आधारित पाठ्यक्रमले बोलेको छ। तर अब पहिलादेखि नै चलिआएको जुन परम्परागत त्यो सिकाउने पढाउने चलन छ त्यसले चाहिँ अब अहिलेसम्म छोडेको छैन, अब चाहिँ परिवर्तन गर्नुपर्छ भनेर विशेषीकरण तालिकामा पनि स्पष्ट रूपमा चाहिँ ज्ञानबोध प्रयोग जस्ता प्रश्नहरू चाहिँ हरेक दिनको सिकाइ क्रियाकलापमा एउटा एकाइ पाठ सकेपछि, एउटा तिन महिनाको अवधिपछि होइन त्यसै गरी अर्को टर्म, सेकेन्ड टर्म, थर्ड टर्म अनि फाइनल टर्ममा यसरी हरेक चाहिँ क्रमिक रूपमा हामीले सोध्नुपर्छ भन्ने कुरा छ। बिस्तारै बिस्तारै अब विद्यालयमा शिक्षक शिक्षिकाहरूले चाहिँ प्रयोग गर्दै जानुभएको छ। अब यहाँले भन्नुभयो जस्तै जति जुन अपेक्षा गरिएको छ त्यो अपेक्षा अनुसार चाहिँ त्यसरी तहगत रूपमा हरेक दिनको सिकाइ क्रियाकलापमा उहाँले प्रयोग गर्नुभएको चाहिँ एकदम अत्यन्त कम देखिएको छ। अब चाहिँ यसलाई अभियानको रूपमा सिकाइ क्रियाकलापमा अब चाहिँ पूर्ण रूपमा रिभोल्युसन परिवर्तन चाहिँ गर्नुपर्ने आवश्यकता देखिएको छ।
0: प्रश्न निर्माण गर्दा सजिलो, मध्यम र कठिन तह गरेर यो अनुपात पनि मिलाउनु पर्छ भनिन्छ, कतिको अनुपातमा राख्नु ठिक हुन्छ?
1: सामान्यतया हामीले विद्यार्थीहरूलाई प्रश्न सोद्धाखेरि सरल खालका प्रश्नहरू सामान्यतया 25%, अब सबै अब 25% चाहिँ प्रश्नहरू चाहिँ सरल खालको हो। औसत खालका विद्यार्थीले हल गर्न सक्ने खालको प्रश्नहरू 50%, र बाँकी चाहिँ 25% चाहिँ अलिक कठिन खालको प्रश्नहरू चाहिँ सोध्नुपर्छ भन्ने कुरा चाहिँ यसको सिद्धान्तले त्यही भन्छ, र अहिले पनि हाम्रो यो ग्रिडमा पनि त्यही अनुसारको चाहिँ व्यवस्था गरिएको छ।
0: अब यो मूल्याङ्कनका कुरा गरौँ न, निरन्तर मूल्याङ्कन मूल्याङ्कनका कुरा गर्दै गर्दा त्यो अहिलेको अवस्थामा चाहिँ तपाईँले मूल्याङ्कनमा हेरिरहँदा, निरन्तर मूल्याङ्कनमा हेरिरहँदा कतिपय अवस्थामा डेली नभएर केही समयको अन्तराल पछि पनि नम्बर दिनुपर्छ, यो गर्नुपर्छ, हामीले त इक्जाम लिइहाल्छौँ, परीक्षा लिइहाल्छौँ भन्ने हिसाबले त्यो दुइटै वे समातिरहनु भएको छ। यसले के प्रभाव पार्छ, किन यो चाहिँ बढी यसमा केन्द्रित भयो, दुवै तहबाट नै विद्यार्थीको मूल्याङ्कन गर्नुपर्छ भन्नेमा बढी हामी केन्द्रित किन हुन पुग्यौँ?
1: यसको चाहिँ अहिलेको पाठ्यक्रममा बाल विकासदेखि कक्षा पाँचसम्म विशेष गरी अब सिकाइ क्रियाकलापकै एउटा अभिन्न अङ्गको रूपमा मूल्याङ्कनलाई प्रयोग गर्नुपर्छ। मूल्याङ्कनमा हामी जुन परम्परागतदेखि चल्दै आएको थियो कक्षा चार पाँचमा पनि त्रैमासिक, पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक, वार्षिक परीक्षाको त्रास डरबाट पर्ने मनोवैज्ञानिक असर, साना साना प्रारम्भिक कक्षाहरूमा पढ्ने बालबालिकालाई त्यति राम्रो मानिँदैन भन्ने विश्वव्यापी मान्यता अनुसार नेपालमा पनि अहिले कक्षा पाँचसम्म चाहिँ सिकाइका लागि मूल्याङ्कन भन्छौँ। अब यसमा अब निर्माणात्मक मूल्याङ्कन र निरन्तर विद्यार्थी मूल्याङ्कन, यो सबैको मुख्य उद्देश्य भनेको सुधार हो, अरू केही पनि होइन, सिकाइमा सुधार हो। त्यस कारणले सिकाइमा सुधार गर्ने अभियान अनुसार चाहिँ अहिले कक्षा पाँचसम्म नेपाल सरकारले अहिले चार र पाँचको पनि त्यहाँ चाहिँ पहिला तिनसम्म थियो, अहिले पाँचसम्म पुर्यायो। तर यसको के हो भने मुख्य आधार भनेको पाठ्यक्रममा भएको सिकाइ उपलब्धि हो। सिकाइ उपलब्धिसँग सम्बन्धित पाठ्य पुस्तकमा होइन यो चाहिँ विषयवस्तुको प्रस्तुतिकरण गरिएको हुन्छ, त्यही विषयवस्तुलाई चाहिँ सिकाइ क्रियाकलाप हरेक दिन गराउने क्रममा कुनै प्रयोगत्मक खालको होला, कुनै एटिच्युड चेन्ज सम्बन्धित होला, कुनै संज्ञानात्मक क्षेत्रसँग सम्बन्धित होला, जुन खालको सिकाइ उपलब्धि र विषयवस्तु छ, विषयवस्तुको प्रकृति सिकाइको नेचर अनुसारको एक्टिभिटी गराउँदै त्यो एक्टिभिटीमा विषयवस्तुकोमा विद्यार्थीको बुझाइ कस्तो छ होइन, विद्यार्थीले बुझ्नुभयो कि बुझ्नु भएन, त्यो चाहिँ सिकाउन खोजेको कुराहरू चाहिँ सिपको विकास चाहिँ विद्यार्थीमा हासिल भयो कि भएन भनेर त्यही सिकाइकै क्रममा चाहिँ विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्दै क्रमिक रूपमा सिक्न नसकेका विद्यार्थीलाई चाहिँ सिकेका विद्यार्थीबाट आफूले बढी सपोर्ट लिएर प्यारेन्ट्सको सपोर्ट लिएर निरन्तर रूपमा नसिकेसम्म सिकाउँदै जानुपर्छ भन्ने जुन विश्वव्यापी मान्यतालाई पनि नेपालको पाठ्यक्रममा अवलम्बन गरिएको छ। यो पक्षमा चाहिँ अब अझै जुन उद्देश्यका साथ ल्याइएको छ यो चाहिँ कार्यान्वयनमा अलि फितलो आएको छ, कमजोर छ भन्ने गरिन्छ। अब यो अभियानलाई चाहिँ सुरुवातमा अब विद्यालयमा चाहिँ शिक्षकबाटै सुरु गरेर यो अभियानमा चाहिँ उहाँलाई आवश्यक पर्ने चाहिँ प्राविधिक सहायता टेक्निकल ब्याक स्टेपिङ चाहिँ सबैको सहयोग हुने हो भने र निरन्तर रूपमा प्राविधिक सहायता अनुगमन मूल्याङ्कन गर्दै जाने हो, प्रोत्साहन गर्दै जाने हो भने पक्कै पनि आगामी दिनमा यो अपेक्षा अनुसार चाहिँ कार्यान्वयन गर्न सकिन्छ।
0: जुन शैक्षिक गुणस्तर वृद्धिका लागि अहिले भइरहेको मूल्याङ्कन मूल्याङ्कन प्रणाली अवस्थालाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ, के सही छ?
1: गुणस्तरको हिसाबले अहिले पाठ्यक्रम चाहिँ सबभन्दा मुख्य दस्तावेज पाठ्यक्रम हो, पाठ्यक्रम चाहिँ गुणस्तरयुक्त हुनुपर्छ भन्ने छ। विद्यार्थीको रुचि उमेर क्षमता आवश्यकता अनुसार अब स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश अनुसार उमेरगत रूपमा यो सिकाइ उपलब्धि हासिल गर्नुपर्छ भन्ने हिसाबले त्यसरी पाठ्यक्रममा सिकाइ उपलब्धि राखिएको छ र सिकाइ उपलब्धि हासिल गर्नको लागि विषयवस्तुको क्षेत्रक्रम विस्तृतीकरणका कुराहरू कसरी सिकाउनु पर्छ भन्ने सिकाउने तरिका र विद्यार्थीले हासिल गरेको उपलब्धि होइन त्यो चाहिँ परीक्षण गर्ने कुराहरूको सन्दर्भमा पाठ्यक्रममा चाहिँ राखिएकै छ र त्यो कुरालाई विद्या चाहिँ जुन अपेक्षाका साथ पाठ्यक्रमले विद्यार्थीबाट अपेक्षा गरेको छ आशा गरेको छ त्यो कुरा सहज तरिकाले सबै विद्यार्थीहरूमा सिकाइ उपलब्धि हासिल गराउनु भनेकै गुणस्तर हो र सिकेको कुरा विद्यार्थीले जे कुरा सिक्छ त्यो सिकेको कुरा चाहिँ दैनिक जीवनका विभिन्न घटनाक्रममा आफूले रियल लाइफमा चाहिँ प्रयोग गर्नुभयो भने त्यो चाहिँ वास्तविक सिकाइ हो र त्यहाँ आफूले सिकेको कुरालाई दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्ने चुनौतीको सामना गर्न प्रयोग गर्नुभयो भने त्यो पनि हाम्रो गुणस्तर हो र त्यसको लागि मुख्य पाठ हो भनेको हाम्रो पाठ्यक्रममा भएका विषयवस्तुलाई विद्यार्थीलाई खोक्ने कण्ठ गर्ने रटाउने भन्दा पनि जे कुरा सिकाइन्छ त्यसको चाहिँ दिगो सिकाइ एकपटक सिकाएपछि आफ्नो जीवनभर काम लाग्ने गरी प्रयोगत्मक तरिकाले छलफल अन्तर्क्रियाको माध्यमबाट विद्यार्थीलाई सिकायो भने त्यो जानेको कुराहरू विद्यार्थीले आफूले रियल लाइफमा प्रयोग गर्नुहुन्छ त्यो नै हाम्रो गुणस्तर हो। त्यसको लागि अब सुरुवात चाहिँ यता पाठ्यक्रममा तयार भएको छ र त्यसको लागि गुणस्तर अभिवृद्धिको लागि विद्यालयका शिक्षकहरूको क्षमता विकासको लागि तालिम पनि सञ्चालन भइरहेको छ। अब चाहिँ त्यो शिक्षकको पहिलो पाटो चाहिँ शिक्षकले पाठ्यक्रम अपेक्षा गरे अनुसारको सिकाउने, त्यसको अभिलेख राख्ने, मूल्याङ्कन गर्ने। दोस्रो पाटो चाहिँ विद्यालयको चाहिँ विद्यालयबाटै निरन्तर रूपमा शिक्षकलाई सहयोग गर्ने, अनुगमन गर्ने, स्थानीय तहबाट चाहिँ फलोअप गर्ने, प्याक त्यो टेक्निकल प्याकस्टिपिङ गर्ने काम, सबैबाट सहयोग साथ र अनुगमन मूल्याङ्कन निरन्तर रूपमा सुपरिभिजन गर्ने कार्य निरन्तर भयो भने जुन अपेक्षा गरिएको छ त्यो गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिन्छ।
0: तपाईँहरूले
1: यसको लागि अहिले हामीले गरेको चाहिँ शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट विशेष गरी विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गर्ने काम, कक्षा एकमा विद्यार्थी कतिको तयारी भएर आउनुभएको रहेछ त्यो चाहिँ अध्ययन गरिएको छ र सुझाव चाहिँ दिएको छ। जस्तो कक्षा एकमा चाहिँ हाम्रो शारीरिक रूपमा कति तयारी भएर आउनुभएको छ, सोसलको हिसाबले, सामाजिक विकासको हिसाबले, समयगतमा हिसाब चाहिँ विकासको हिसाबले, भाषिक सिप विकासको हिसाबले कतिको चाहिँ उहाँहरू तयार भएर आउनुभएको छ भन्ने स्टडी गर्ने, त्यसको आधारमा चाहिँ सम्बन्धित निकाय व्यक्तिलाई चाहिँ त्यो सुधारको लागि सुझाव, तथ्य र प्रमाणमा आधारित सुझाव पृष्ठपोषण प्रदान गर्ने काम चाहिँ हामीले गरेका छौँ। त्यस्तै कक्षा तिनको, कक्षा पाँचको, कक्षा आठको, कक्षा दसको पनि विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण, कक्षा तिनको चाहिँ पढाइ तथा गणितीय सिपको राष्ट्रिय परीक्षण, कक्षा पाँच आठ दसको पनि राष्ट्रिय परीक्षण, के अरे विद्यार्थी उपलब्धि राष्ट्रिय परीक्षण गरेका छौँ। अर्को चाहिँ हाम्रो विद्यालय तथा शैक्षिक संस्थाको कार्य सम्पादन परीक्षण गर्ने काम हुन्छ, त्यसमा चाहिँ हाम्रो लगानी प्रक्रिया उपलब्धिसँग विभिन्न हाम्रो सूचकहरू छ, त्यो सूचकमा आधारित भएर चाहिँ कार्य सम्पादन परीक्षण गर्ने काम र त्यसमा आधार वास्तविक अवस्था कस्तो रहेछ विद्यालयको, आगामी दिनमा सुधार गर्नको लागि के गर्न सकिन्छ भन्ने तथ्य र प्रमाणमा आधारित भएर सुझाव तथा पृष्ठपोषण दिने काम चाहिँ यता पाठ्य सरी शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट चाहिँ भइरहेको छ। यो त्यसले गर्दाखेरि विद्यालयलाई, स्थानीय तहलाई, प्रदेशलाई, सङ्घलाई शिक्षा सम्बन्धी नीति योजना कार्यक्रम तय गर्नको लागि, सुधार गर्नको लागि होइन, त्यो सबै पक्षमा चाहिँ अझै राम्रो गुणस्तर अभिवृद्धि गर्नको लागि सुझाव दिने काम चाहिँ अहिले शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भइरहेको छ।
0: यो महत्त्वपूर्ण समय र संवादका लागि धेरै धेरै आभारी छु।
1: हस् धन्यवाद।
0: हामीले कुराकानी गरेका थियौँ शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक युवराज अधिकारी सरसँग रहेर उहाँसँग पाठ्यक्रम अनुसार राम्रो प्रश्न पत्र बनाउँदा ध्यान दिनुपर्ने कुरा, विद्यार्थीहरूको मूल्याङ्कन कसरी गर्न सकिन्छ र निरन्तर मूल्याङ्कन प्रणालीमा त्यसलाई कसरी प्रभावकारी बनाउने लगायतका विषयमा कुराकानी गरेका थियौँ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ आफन्तलाई धेरै धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि। अर्को श्रृङ्खलामा पनि शिक्षा र शैक्षिक जगतका विविध विषयवस्तुमाथि केन्द्रित रहेर कुराकानी गर्न उपस्थित हुनेछौ। आजको अङ्कबाट भने म माया कणेल बिदा हुन्छु। नमस्कार।
2: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
9: अहिले बिहानको 8 बज्यो।
10: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

अर्ब 39 करोड पुर्याएको छ। त्यस्तै बागमतीले चालू बजेट 67 अर्ब 46 करोड ल्याएकोमा आगामी बजेट 66 अर्ब 93 करोड बराबरको सार्वजनिक गरेको छ। त्यस्तै लुम्बिनी सरकारले चालू आर्थिक वर्षको बजेट 38 अर्ब 91 करोड रुपियाँ बराबर ल्याएकोमा आगामी आर्थिक वर्षको बजेट 37 अर्ब 38 करोड रुपियाँ बराबरको ल्याएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट 46 अर्ब 98 करोड कार्यान्वयन गरिरहेको छ। यस प्रदेशले आगामी बजेटमा समेत केही कटौती गरी 41 अर्ब 13 करोड बराबरको बजेट ल्याएको छ। प्रदेश सरकारहरूले आगामी बजेटमा विगतकै घोषणा निरन्तरता दिएका छन्। पूर्वाधारमा महत्वाकांक्षी योजना समेटेका प्रदेशहरूले त्यसको पूर्व तयारीमा काम गर्ने भनेका छन्। तर कार्यान्वयनमा भने चुनौती रहेको छ। बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भनेको छ। कर्णाली प्रदेशले पोडवे सञ्चालनको योजना बजेटमा राखेको छ। सबै जसो सरकारले खर्च कटौतीका योजना बजेटमा समेटे पनि त्यसको ठोस योजना भने बजेटमा देखिँदैन। नगद अनुदानका पर्याप्त कार्यक्रम बजेटमा राखिएको छ। नेपाली चिया निर्यातमा छिमेकी मुलुक भारतले सिर्जना गरेको नीतिगत र व्यवहारिक अवरोधका कारण चिया उद्योगहरू बन्द हुन थालेका छन्। चियाको मुख्य सिजनकै मुखमा पूर्वी पहाड़ी जिल्ला इलाम लगायत क्षेत्रमा रहेका चिया उद्योगहरू बाध्यात्मक रूपमा बन्द भएका छन्। भारतीय बजारमा सिर्जना भएको नीतिगत व्यवहारिक अवरोधका कारण पूर्वी नेपालका चिया उद्योग तथा प्रशोधन कार्यहरू पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन्। छिमेकी मुलुक भारतले चिया आयातमा अपनाएको नीतिगत र व्यवहारिक कडाईका कारण उत्पादित तयारी चिया नेपाली तथा भारतीय गोदामहरूमा थन्किएपछि सूर्योदय अर्थोडक्स चिया उत्पादक संघ नेपालले असार 1 गतेदेखि नै आफ्ना सम्बद्ध अर्थोडक्स चिया उद्योगहरू बन्द गरिसकेको छ। त्यस्तै चिया उत्पादक उद्योगी र सरकारवालाहरूको साझा संस्था टी एलायन्स अफ नेपाल र नेपाल चिया उत्पादक संघको निर्णय अनुसार झापा लगायत अन्य क्षेत्रका चिया उद्योगहरू पनि आगामी असार 4 गतेदेखि पूर्ण रूपमा ठप्प हुँदैछन्। उत्पादनको मुख्य मौसम शुरू भएकै बेला चिया निकासी रोकिदा सिंह नेपाली चिया क्षेत्र नेपाली निर्यातकर्ता उद्योगीहरूका अनुसार जटिल गुणस्तर जाँचको बहानामा हाल नेपालबाट निर्यात भई भारतीय बजारमा पुगेको करिब 2,00,000 किलोभन्दा बढी तयारी चिया भारतीय गोदामहरूमै रोकिएको छ। नेपालका आन्तरिक चिया उद्योगहरूमा पनि 10,00,000 किलोभन्दा बढी तयारी चिया बिक्री हुन नसकी थन्किएर बसेको छ। सरकारले भारतसँगको G2G सरकारदेखि सरकार सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिमाणको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी रहेको छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढाएको हो। यसका लागि आवश्यक प्रतिपत्र खुलिसकेको र यसै साता भुक्तानी सम्बन्धी प्रक्रिया समेत सम्पन्न हुने चरणमा रहेकाले केही समयभित्र उक्त मल नेपाल आइपुग्ने जनाइएको छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिमाण मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बाँकी रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। उक्त बाँकी मल चालू आर्थिक वर्षभित्र वा आगामी साउनदेखि शुरू हुने नयाँ आर्थिक वर्षको आपूर्ति योजनामा समावेश गरी खरिद प्रक्रिया अघि बढाइनेछ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको 2083 असार 1 गते बसेको बैठकले साबिकको मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढाव भए तापनि स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको अवस्थामा हालको मूल्यलाई नै कायम राखिएको निगमले जनाएको छ। र नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर 1 को खरिद दर 151.24 रुपियाँ र बिक्री दर 151.88 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै अस्ट्रेलियन डलर 1 को खरिद दर 106.93 रुपियाँ र बिक्री दर 107.35 रुपियाँ क्यानेडियन डलर 1 को खरिद दर 108.19 रुपियाँ र बिक्री दर 108.62 रुपियाँ तोकिएको छ। युरोपियन युरो 1 को खरिद दर 175.54 रुपियाँ र बिक्री दर 106.24 रुपियाँ युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 203.02 रुपियाँ र बिक्री दर 203.02 रुपियाँ
82 पैसा कायम गरिएको छ। राष्ट्रव्यापी यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोलाकान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
9: हेलो हाई ओ साथी तिमी कता हिडेको
10: हाई म आज गैंडाकोट ड्रेस पिनेको
9: किन के पाइन्छ र त्यहाँ
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
12: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
13: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
14: माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
14: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
13: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
15: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
16: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
15: भयो दाई
12: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
17: तेलको जर्किन बोक्दै कता हो दिदी
1: सञ्जीवनी तेल मिल
17: किन नि सञ्जीवनी तेल मिल नै
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
17: ए पक्नुस् पक्नुस् दिदी, खाटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
12: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
17: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
12: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9840 27445।
18: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाउ न।
19: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
20: हाम्रो वन हाम्रो धन, डडेलो बाटो जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ।
21: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।

0: FM 101.7
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: झाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कस्तो
6: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
9: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: नेत्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: विजय टाइमचेक।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
11: अहिले बिहानको 9 बज्यो।

0: Desire FM XA 1.9.
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: सर देख्नको लागि या त तपाईँले आफ्नो आँखा दान गर्नुहोस्, नत्र अरू कुनै विकल्प छैन। बहिनी, हजुरको अपरेसन सफल भइसकेको छ।
1: डाक्टर साहब, मलाई कसले आँखा दान दियो?
0: छ एउटा पागल प्रेमी जसले आफ्नो नाम नभन्ने शर्तमा तिमीलाई आफ्नो आँखा दियो।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
6: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओहो दाई नमस्कार
10: नमस्कार
9: आराम हुनुहुन्छ
10: आरामै छु
9: घर त राम्रो बनाउनु भएछ
10: यसो भनौँ
9: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
10: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
9: ए गजबको काम गर्दा रहेछन् त।
11: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: एवं विद्यार्थी को पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकुट 5 नवलपुर।
0: थप जानकारी का लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486633।
1: धन्यवाद।
2: हेलो हाई ओ साथी तिमी कता हिडेको?
3: हाई म आज गैराकुट ड्रेस अपिनेको।
2: किन के पाइन्छ र त्यहाँ?
3: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
4: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुंगाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
6: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बनेको।
8: हाम्रो वन हाम्रो धन, डरेले बाटो जोगाउन गरौँ जतन। वनमा डरेले लगाउनु कानुनी अपराध हो। डरेले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: तेलको जर्किन बोक्दै कता हो दिदी?
11: सञ्जीवनी तेल मिल।
10: किन नि सञ्जीवनी तेल मिल नै?
11: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
10: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
12: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
10: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: विजय तान्छे।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
15: अहिले बिहानको 10 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: कस्तो
8: जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
15: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
17: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
19: एक्लो

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
1: केबलकार सँगै।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
7: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
7: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
7: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकेट्रिक सेवा,
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
8: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
9: तेलको जर्किन बोक्दै कता हो दिदी?
10: सञ्जीवनी तेल मिल।
9: किन नै सञ्जीवनी तेल मिल नै?
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
9: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: BJ 淡见 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले बिहानको 11 बज्यो
0: नियमित पढ्ने लेख्ने नानीबाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छाया चित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
7: जन्म मृत्यु बसाइ सराइ विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: 101.6
1: सामुदायिक रेडियो। ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
6: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर एउटा प्रश्न सोधौँ है।
2: सोधन
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: दिदी किन हो यो छिमेकीमा त

0: त्यही झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
2: हिंसा सहेर नबसौ, विभेदमुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर, गैंडाकुटेक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
5: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
5: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
8: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
7: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौ।
7: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9480 27445।

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकाटौँ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खानेपानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा?
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-35-8894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8894।
6: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
7: हाई, म आज गयाको ड्रेस सबिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा, गैंडाकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45-0090 र 98550-50-360।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
11: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
5: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
13: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
10: ए बुझेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाइ।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
7: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोट नगरपालिका, नवलपुर।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
9: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
8: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैँडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर, गैँडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98 5 11 29 1

0: विजय एफएम 101.9
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-5934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: घरै उज्यालो
10: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
11: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
10: होइन, कसरी यस्तो भयो भाउजू?
11: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
10: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
11: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
12: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौँ।
13: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: DJ 战警。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नै सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
10: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
1: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
2: जय हनुमान ज्ञान गुण सागर।
3: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
3: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहीँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: घरै उज्यालो।
11: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
10: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
11: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: विजय एफएम 101.6
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा।
4: जापानीज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन, IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 35 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98029933894। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570 82693, 98570 82696।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: ए ल ल, जाऊ जाऊ जाऊ।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612 24437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
6: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला कान्तसेन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
3: जय हनुमान ज्ञान गुण सागर।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
2: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार।
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
6: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
2: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9840 27445।

0: 子 FM X1.9。
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला जान्त सिनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
8: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
9: हाय, म आज गैँडाकोट ड्रेस भनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैँडाकोट ड्रेस सपमा।
11: सम्पर्क गैँडाकोट ड्रेस सप, गैँडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45090 र 98550-50360।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैँडाकोट 1 नवलपुर।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैँडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
15: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851984503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.6 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फनपार्क छ नि त्यही गएर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 चार मोबाइल 98612-20437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
11: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
12: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौँ उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ
13: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

सस्ता वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: शुक्रबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैडाकोट 9 नौलपुर।
1: बढ्दो गर्मी याम सँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
2: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नौलपुर।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
7: पख्नुस् नानी, जे पाए त यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
10: हाई, म आज गयाको ड्रेस भनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू, स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोटाट कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45 090 र 98550 50 360।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूका लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
17: विजय तान्छे।
0: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
17: अहिले दिउँसोको चार बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
0: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
11: काममा अलि सघाउँछ कि भनेर नि।
10: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0564-94-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: हेलो, हाय, ओ साथी, तिमी कता हिडेको?
13: हाय, म आज गयाकोट ड्रेस भनेको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
7: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456-45090 र 98550-5360।
15: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
16: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
17: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
18: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
19: सर्जरी सम्बन्धी सेवा,
20: हाड जोडी सम्बन्धी सेवा,
19: स्त्री तथा प्रसूति रोग सेवा,
20: बाल रोग सेवा,
19: न्यूरो सर्जरी सेवा,
20: न्यूरो साइकेट्रिक सेवा,
19: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
17: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 056-555514 र 525517।
21: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
22: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
23: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239894

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज एटी केटीसँग मोजो बुटिक होटेलमा मस्ती गर्दैछ।

0: विजय एफएम 101.2
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
13: मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
12: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार नमस्कार नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका प्रिय फन्ताहरूमा सदाको जय। आज पनि आइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइ लिएर। त्यो बेला मलाई प्रविधिबाट सहयोग मिलिरहेको छ अरुण घिमिरे भने आवाजमा छु म मनिषा शर्मा। आहा फेरि साथीहरू के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? जहाँ जे जस्तो अवस्थामा भए पनि पक्कै पनि हाम्रो प्रतीक्षा गरेर बस्नुभएको थियो होला। आइसकेका छौँ, तपाईँको प्रतीक्षाको घडी मेटिसकेको छ। कार्यक्रम रमाइलो साँझमा छौँ, रमाइलो साँझमा सधैँको चाहिँ गीत सुन्नेछौँ, सुनाउनेछौँ, साथै सन्देशहरू पनि लिनेछौँ। तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरिहालौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? आशिषजी बोल्नुभयो है? हजुर, एकदमै आरामै। आशिषजी तपाईँलाई कस्तो छ?
1: म एकदम सन्चै कुशलै छु। काठमाडौँतिर नि ठिकै छ मौसम, दिनभरि घाम लाग्यो, यति बेला हावा चल्दैछ शीतल शीतल।
0: हजुर, शीतल शीतल मौसम छ भनेपछि है।
1: हजुर हजुर।
0: अनि आशिषजीले आज कुन गीत सुन्ने?
1: है सानो दुई सानो भन्ने गीत गरिरहेको छु मैले, गोकुल राउतले गाउनु भएको।
0: हजुर, पक्कै पनि हामी एकैछिनमा सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सार्नु होला है त।
1: हुन्छ मिस्टर सनी, अब हजुरलाई सम्झना गर्ने हाम्रो अरुणजीलाई धेरैजना रेडियो इन्डिया टिमलाई नै साथी भन्नुपर्दाखेरि भुवन सुन्दास, अनि सुमिनी मुटकालहरूमा रेक्सन विराज, अनि कमला मुखिया, अनि मुना मुखिया, सरस्वता पोखरेल बहिनी सारै, अनि सृजना मुखिया, अनि वरुण चन्चललाई धेरै सम्झना, मुरारी कोइराला, उमरी साप कोटा, अनि नगर भाइ, त्यस पनि दाजु राम नौपानी, प्रकाश गुरुङ, देवेन्द्र सापकोटा, अनि कुमार साप, त्यसै गरी हाम्रो प्रतिमा स्पर्शी, अनि रोशन सुलाङ, रत्नबहादुर थापा, अनि हरपल रोशनी, अनि पूर्वी न्यायको समय भूमिका राई तामाङ, भूश्रेष्ठ मङ्गल, अर्पणी क्षेत्र मिस, अनि गाई चङ्को, अनि उत्तर आले, आशिष भाइ सबै।

0: विशिष्ट नाम सुक्ने साथी राम्रो मन्जुत थापा सपना हार्दिक सबैलाई भन्दै छु चाहिँ
1: आहा आउनुभएको थियो काठमाडौँदेखि आशिष नयन बस्नेतजी हुनुहुन्थ्यो उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रममा गीत रुजेर पनि गइसक्नु भएको छ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार
2: नमस्ते
1: नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ इलामदेखि दिलसा राईजी बोल्नुभयो है के छ हाल खबर दिलसाजीको
2: ठिकै छ भन्नुपर्छ अनि मौसमको भन्नुपर्दा अघिसम्म चाहिँ पानी चाहिँ परेको थिएन अहिले भर्खरैदेखि चाहिँ अलिअलि पानी परिरहेको छ भन्नुपर्छ
1: भनेपछि मौसम शीतल शीतल छ है
2: हजुर
1: अनि हामीलाई सुन्दै हुनुहुन्छ दिलसाजी
2: हजुर मैले अहिले ठ्याक्कै चाहिँ सुनेको छैन अनि अब फोनको चार्जर पनि अलिक चार्ज पनि सिद्धिएछ अनि चार्ज हालिरहेको छ अहिले चाहिँ मैले यतिकै ट्राई गरिरहेको हो अब फेसबुक लाइभमा त सुन्न मिलिहाल्छ नि भरेतिर अनि त्यही भएर
1: हस् फुर्सदमा लाइभमा सुन्नु होला है
2: हजुर म त अब त्यही हो सबैलेकाहीँ त्यो टाइम नमिल्दा भरेतिर सुन्छु अगाडि त्यतिकै नसुनि ट्राई गरे तापनि
1: हजुर हजुर पक्कै पनि हुन्छ हाम्रो आशिषजीले गीत रोजेर गइसक्नु भएको छ हामी त्यही गीत सुन्नेछौँ एकैछिनमा साथीहरूलाई सम्झना समर्पण सार्नु होला है त
2: हुन्छ अब सर्वप्रथम मिठो भइसक्यो बोल्नु नै हजुरको विशेष गरी मिठो सम्झना अनि पछि भर्खर सुनेर लिनु होला भन्न चाहन्छु
1: हजुर धेरै धन्यवाद
2: हुन्छ मेरो स्वागतम अनि टिमको लागि र मलाई साथीको प्यारेसाटिमेन्टको लागि विशेष मिठो मैले सम्झना भन्न चाहन्छु अनि गीत रोजेर जानुभएर चाहिँ आशिष नै दादा काठमाडौँबाट दादालाई पनि धेरै धेरै सम्झना अनि मनकी सन्की फिल्मा राई म टेली कालिम्पो प्यारेसाको फिल्म अनि प्यारी साथीहरू नै हुनुहुन्छ विपन्ना राई पर्दिमा यसपछि अनि दादा ढक्का धर्मराज दादा कुमार बुढाचोकी कुमार परा अनि विवास कुमार अनि दादा सलिम्बु दादा जीवन खाँदैन अनि प्यारी दिदी परिवार पनि नाना लक्ष्मी बान्दै नाना भावना चाम भावना मगर अनि नाना रिन्ता चामिँदै भावना चामी निशा बान्तवा अनि सहरी सर हुनु सहयात्री सर अनि सलिना बोक्स लगायत थुप्रै साथी हुनुहुन्छ विशेष नाम सुत्ने साथीहरूलाई पनि धेरै सम्झना भन्दैछु सुन्नुहोस् बाबाई
1: नमस्कार बाबाई आउनुभएको थियो इलामदेखि दिलसा राईजी हुनुहुन्थ्यो उहाँसँग पनि हामीले कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार
3: नमस्कार हजुर गुड इभिनिङ
1: गुड इभिनिङ कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: पक्कै पनि झापाको दमकबाट चन्द्र बस्ने
1: चन्द्रजी के छ हाल खबर सन्चै आरामै हुनुहुन्छ
3: हजुर म व्यक्तिगत कुरा गर्नुपर्दा आराम कुशलै छु मौसम एकदम बिमार हुनुहुन्छ अनि हजुर लगायत विजय फेम रमाइलो साँझ अल इन्टाटेन पर्छ
1: हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ चन्द्रजी
3: हजुर हजुर हजुर पानी पनि आउन यता माथिबाट आउन छोड्नु अनि एकदम गर्मी हुनुहुन्छ अब रोपाइँ गर्ने बेला भयो पानी आउनु भएको छैन गर्मी अत्याधिक छ
1: हजुर यता पनि पानी चाहिँ बेलुका पख परिरहेको थियो हल्का हल्का अहिले चाहिँ छैन घाम लागिरहेको थियो दिउँसो चाहिँ भन्नुपर्छ है त हजुर हजुर पक्कै पनि पानी परे पनि फेरि एकैछिनमा गर्मी भइहाल्छ के भन्नु हुन्छ चन्द्रजी हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ साथीहरूलाई सम्झना समर्पण राख्नु होला है त
3: हुन्छ सर्वप्रथम हजुर लगायत विजय एफएम अब रमाइलो साँझ अल इन्डिया टिमलाई प्राविधिकमा को हुनुहुन्छ
1: हाम्रो अरुण सर हुनुहुन्छ
3: अरुण सरलाई अनि हजुरलाई अनि अल इन्डिया टिम विजय एफएम टिमलाई नि अब बज्ने गीत सुनेर इन्जोय गर्नुहोला भन्न चाहन्छु शुभ सपनी सुस्वास्थ्यको उन्नति प्रगतिको कामना गरे त्यसै गरी आज जति साथीहरूले जन्मदिन मनाउनु भयो अल साथीहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना आगामी दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ भोजपुर निवासी एक्सन विराज राईको जन्मदिन परेको छ उहाँलाई जन्मदिनको अग्रिम शुभकामना उन्नति प्रगतिको कामना गरे त्यसै गरी साथीहरू सम्झिनु पर्दा धरानतिर त्यहाँ मेरो भाइ प्रेम भाइ हुनुहुन्छ गगन त्यहाँ समेत त्यसै गरी रोशन कोलाङ राई हुनुहुन्छ सानुमन सत्सत श्रेष्ठ सीताराम चौधरी हुनुहुन्छ त्यसै गरी मुना राई लिम्बू हुनुहुन्छ बिमालयाम सबिना मगर हुनुहुन्छ त्यसै गरी पट्टीमा स्वर्सी हुनुहुन्छ, त्यसै गरी सरिना गुरुङ, निर्मला गुरुङ हुनुहुन्छ, त्यसरी आशिष नयन बस्नेत, त्यसै गरी मनको छात्री जीवन कार्की हुनुहुन्छ, गणेश श्रेष्ठ हुनुहुन्छ रूपन देहीतिर, त्यसरी काजीराम माने पनि हुनुहुन्छ, त्यसै गरी मुरारी कोइराला हुनुहुन्छ, त्यसै गरी मोती मगर पनि हुनुहुन्छ, त्यसै गरी प्रकाश गुरुङ पनि हुनुहुन्छ, नारायण निर्मला शाह हुनुहुन्छ रूपन्देहीतिर, गणेश श्रेष्ठ हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ रोशन खोलाङ राई भनिगएँ मैले, त्यसै गरी करिना गुरुङ, निर्मला गुरुङ हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ शम्भु कटवाल पनि हुनुहुन्छ, रीताराम चौधरी हुनुहुन्छ, लगायत जति साथीहरूलाई जहाँ जहाँ सुन्ने हुन्छ सम्पूर्ण सम्पूर्ण मिडिया प्रेम मित्रहरूलाई अब भनेदेखि सुन इन्जोय गर्नुहोला भन्दै हजुरलाई फेरि भोलि भेट्ने बाचा गर्दै अहिले गरेँ मैले, बाई बाई।
1: नमस्कार बाबाई। आउनुभएको थियो झापाको दमकदेखि चन्द्र बस्नेजी, उहाँसँग कुराकानी गरिसकेका छौँ। आफ्ना प्रिय आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्ना प्रिय आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ 0785014006 बाटो खुला गरिरहेका छौँ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गरौँ। हजुर नमस्कार।
4: हेलो
1: हेलो नमस्कार
4: मनिषा जी। नमस्कार।
1: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: गगन 13 तमे धरानबाट।
1: गगन जी के चाल खबर? सन्चै आरामै हुनुहुन्छ?
4: हजुर म सन्चै आरामै छु, ठिकै छु। अनि तपाईँलाई कस्तो छ? सन्चै हुनुहुन्छ? अनि चितवनतिरको मौसम कस्तो छ मनिषा जी?
1: यता चाहिँ दिउँसो चाहिँ घाम लागिरहेको थियो भन्नुपर्छ, अनि बिहान पखा चाहिँ हल्का हल्का पानी परिरहेको थियो, गर्मी त उत्तिकै हो भन्नुपर्छ है त गगनजी।
4: खै गर्मी पनि अत्याधिक खै हुन्छ हौ, खै अब सहनै गाह्रो हुन्छ होला त होइन?
1: हजुर पक्कै पनि। अनि के छ अरू नयाँ नौलो सुनाउनुहोस्।
4: खै नयाँ नौलो त मेरो आफ्नो पर्सनल पनि खासै केही छैन, अनि धरानतिरको नयाँ नौलो त खासै केही देखेको छुइनँ। अब मैले नदेखेको पनि हुनसक्छ होइन, अब नदेखेको कुरो त यो छ भन्न सकिँदैन होइन। कामहरू भयो, कहाँ अब कुनै अब दुर्घटनाहरू भएको होला, कहीँ अब त्यस्तै अब होइन उन्नति प्रगतिमूलक काम कार्यहरू भएको होलान्, अब सबै कुरो त आफूले देख्न जान्न सकिँदैन। तर अब आफू नजिक नजिक खासै केही छैन, समग्रमा सबै ठिकै छ, थर छिमेकीहरू पनि सबै ठिकै हुनुहुन्छ, राम्रै छ।
1: हजुर पक्कै पनि भनेपछि सबै ठिकठाक छ भन्नुपर्छ है?
4: ठिकठाक नै छ, अब जे हुन्छ होइन राम्रोको लागि हुन्छ, हामी सधैँ पोजिटिभ भएर बस्नुपर्छ, पोजिटिभ सोच राख्नुपर्छ कि, अब नेगेटिभ सोच मात्रै राख्यो भने मान्छे डिप्रेसनमा जानु पनि सकिन्छ होइन?
1: हजुर हजुर,
4: यद्यपि हामीले जहिले पनि पोजिटिभ हाम्रो सोच चाहिँ पोजिटिभ धारमा लानुपर्छ क्या, पोजिटिभ हामीले चाहिँ सोचहरूलाई चाहिँ आफ्नो मस्तिष्कबाट कहिले पनि दिनु हुँदैन क्या, सबैभन्दा ठुलो औषधि भनेको यही हो।
1: हजुर पक्कै पनि, निकै नै राम्रो कुरा गर्नुभयो गगनजीले। सधैँ पोजिटिभ भएर बसे अनि सबै कुरा पनि पोजिटिभ हुँदै जान्छ है?
4: हजुर हजुर, अब गीत छ नि, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भन्छ, अब जस्तो नजरले हेऱ्यो यो संसार त्यस्तै नजरले देखिन्छ, अब राम्रो नजरले हेऱ्यो भने राम्रै सुन्दरै देखिन्छ, राम्रो नजरले हेऱ्यो भने नराम्रै जे पनि नराम्रो मात्रै देखिन्छ क्या, तर अब कुन नजरले हेर्ने भन्ने कुरा हो।
1: हजुर पक्कै पनि। हुन्छ गगनजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सार्नु होला है त।
4: हुन्छ, फर्स्ट अफ अल मनिषाजी तपाईँ र हाम्रो विजय एफएम अल इन्डिया टिमलाई शुभ साँझ र मिठो सम्झना सहित अब बज्ने गीत सुनाउन चाहन्छु।
1: हजुर धन्यवाद।
4: स्वागतम मनिषाजी। रत्नबहादुर थापा अनि भर्खरै आउनुभयो, सल्लाह गरेर हामीले फोन गरिरहेको थियौँ, ल दाजु भाइले अब कसले अगाडि फोन लगाउने कार्यक्रम फेरि रमाइलो साँझ आइसक्यो भनेर चाहिँ के अरे सल्लाह गरेर फोन गरेको, दाईले अलि अगाडि चान्स मार्नुभयो अनि भाइले लगातै चान्स मारे, हाम्रो चन्द्र बस्ने दाई।
1: हजुर फर्स्ट को हुनुभएछ है चन्द्रजी?
4: हजुर हजुर, फोनमा कुरा गर्दै थियौँ अनि मैले भने ल चन्द्र दाई कार्यक्रम आइसकेको छ, इफे शुक्लाईबाट म त सुन्दैछु भनेर भनेको, ल ल ल ल लु भाइ लु अब के अरे फोन गरिहाल्नु पर्छ है, कसले आउने है भनेर चाहिँ के अरे भन्दै हुनुहुन्थ्यो, ठ्याक्कै दाईले भाइले जितिहाल्नु भयो, त्यसपछि फेरि भाइ
1: हजुर कति पनि लगातार फोन लागिहाल्यो दुबईको।
4: हजुर हजुर, विशेष गरी चन्द्र दाई नि धेरै सम्झना, मनको साथी जीवन कार्की अनि हाम्रो कुमार पर्जा, कृष्ण गुरुङ, विष्णु खनाल भएको हजारमान राई प्रभासतिर हुनुहुन्छ, शमशेर आत्मीय मित्र शमशेर लिम्बू, अनि दिवस कुलुङ तीर्थक हुनुहुन्छ अर्स्नी, अनि हाम्रो रोशन फुलाङ, ओमरी सापकोटा, काजीराम न्यौपाने, प्रकाश गुरुङ, मुरारी कोइराला, मन्जु थापा, मुना मुखिया, कमला मुखिया, आशिष नयन बस्नेत, अनि हाम्रो पूर्वेली आकाश राई हुनुहुन्छ, राज घले मगर, अनि रिना गुरुङ, शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, प्याकुली गीता लिम्बू, गीतराम चौधरी, अनि हाम्रो सहयात्रीहरू नम्रता राई हुनुहुन्छ, अनि हाम्रो दुर्गा विवास ठकुरी, अनि हाम्रो गणेश ढकाल धर्मराज लगायत यो टाइममा कार्यक्रम रमाइलो साँझ सुनेर बस्नुहुने सम्पूर्ण प्रिय मित्रहरूलाई मिठो सम्झना समर्पण व्यक्त गर्दै छुटिन्छ। नमस्ते, ओके, बाई बाई मनिषाजी।
1: नमस्कार, बाई। आउनुभएको थियो पूर्वाधारदेखि गगन तेह्रथुमेजी, उहाँसँग मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। तपाईँहरू पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ। हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ, त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ। यति बेला भने हाम्रो अरुण सरले एउटा गीत सुन्नुपर्छ भन्दै हुनुहुन्छ, एउटा गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। तपाईँहरू फोन डायल गर्दै जानुहोला है त।

आहा, यो निकै नै मिठो गीत सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ। हामी यति बेला सन्देश पढ्नतर्फ लाग्छौँ। सन्देशहरू पनि पठाउनु भएको छ। सिर्जना मुखियाजीले लेख्नुभएको सन्देश छ, हेलो नमस्ते हजुर, सिस गुड नाइट, मिस यु अल माई फ्रेन्ड्स, बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सिर्जनाजीलाई। गीता लिम्बुजीले लेख्नुभएको सन्देश छ, हेलो इट्स मी प्याकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बु एन्ड अल फ्रेन्ड्सलाई भन्नुभएको छ। धेरै धन्यवाद छ गीता लिम्बुजीलाई पनि। साई हिरा राईजीले लेख्नुभएको सन्देश छ, हेलो गुड इभिनिङ सिस्टर फ्रम उदयपुर, मिस हयातिसहरू अपकमिङ सङ डेडिकेट अल्सान एलिना टिकाराम घिमिरे एक्सन विराज राई खाइल राई सायमा राई रियम रुबी नम्रता राई प्रतिमा स्पर्शी आशिष नयन अभागी रमिला ढकाल ढकाल धर्मराज दिल्सा राई गगन तेरा थुमे कुमार प्रजा गुरा सरो सुसारा चन्द्र बस्नेत मिसु अल अफ यु भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि। ढकाल धर्मराजीले लेख्नुभएको छ, नमस्ते अभिवादन भन्नुभएको छ, म ढकाल धर्मराज वीरतमौर झापा घरमै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई मोहन खड्काको बरु ढल्यो भुलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। पक्कै पनि हामी यो गीत पनि सुन्नेछौँ। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा मेरो आफन्तजन घर परिवार साथीहरूमा आशिष नयन सुमी लिम्बु सरस्वता पोखरेल दिल्सा राई एलिसा लिम्बु सम्धिनी सरस्वता पोखरेल दिल्सा राई एलिसा लिम्बु हिमा राई वरुण चञ्चले सुनिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मन्जु थापा बोबी शिरीष मगर निमा शेर्पा अल्का बान्तावा स्काई नवीन लगायत सम्पूर्ण धेरै साथीहरूको नाम लेखेर पठाउनु भएको छ ढकाल धर्मराजीले। अन्त्यमा मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा अब बुझ्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। धेरै धन्यवाद छ, मिठो सम्झना छ हाम्रो तर्फबाट पनि ढकाल धर्मराजीलाई। यति बेला पनि हामी एउटा फेरि पनि गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। तपाईँहरू सन्देशहरू पनि पठाउँदै जानुहोला, साथै फोन डायल पनि गर्दै जानुहोला है त।

0: FM XA 1.09.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा
4: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
8: मेरो तोला जान्दो सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
9: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: हेलो हाई, ओ साथी, तिमी कता हिडेको?
7: हाई, म आज गैंडाकोट ड्रेस सबिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 र 98550 5360। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
9: अहिले साँझको 6 बज्यो।
10: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
11: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
11: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
12: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004। मोबाइल 98612-20437।
11: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
13: लौन सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भने?
14: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भने? हाम्रो घरमा लाग्या होइन क्या रे?
13: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
14: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
13: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
14: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
11: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 9।

0: एउटा गीत अनि छोटो व्यापारिक विश्रामपछि पुनः उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। रमाइलो साँझमा तपाईँहरूसँगै कुराकानी साथै सन्देशहरू पनि लिइरहेका छौँ। तपाईँहरू पनि सन्देश पठाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ? को हुनुहुन्छ? स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्ते। गुड इभिनिङ।
0: गुड इभिनिङ। कहाँदेखि को बोल्दै हुनुहुन्छ? रोशनजी, के छ हालखबर?
1: खबर त मेरो एकदमै ठिक छ अहिलेको समयसम्म चाहिँ।
0: हामीलाई सुन्दै हुनुहुन्छ रोशनजीले?
1: सुन्दै भन्दा पनि बाटोमा हिँड्दै गरेको।
0: हजुर, बाटोमा हिँड्दा हिँड्दै पनि फोन लागिहाल्यो है?
1: हजुर एकदमै।
0: हुन्छ रोशनजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सार्नु होला है त।
1: ल, विशेष त अब हजुर लगायत प्राविधिकमा रहेर साथी रहनु हुने हाम्रो प्राविधिक मित्र अनि रेडियो रमाइलो छ चिन्ता दिन परिवार सबैको लागि पनि विशेष त सम्झना छ हजुरहरू सबैमा।
0: हजुर धेरै धन्यवाद।
1: हजुर एकदमै वेलकम। अनि यसमा हुनुहुन्छ हाम्रो प्रकाश गुरुङज्यू, काजी रमनी बानीज्यू, दाई शङ्कर कार्की, अरुण नब्दी खत्री, अनि मन खुसाती जीवन कार्की, गगन तेराथेमी कान्छा, अनि रत्नबहादुर थापा, चन्द्र बस्नेत, कुमारी योङहाङ, अनि मन्जु थापा, आशिष मौ, अनि प्रवीण मगर, अनि नाम छुटेका सबैको लागि भन्दै नमस्ते। बाई बाई।
0: नमस्कार। बाई आउनुभएको थियो रुशान फुलाङ राईजी, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। हामीसँग सन्देशहरू पनि थुप्रै आइसकेका छन्, सन्देशहरू पनि लिनेछौँ एकैछिनमा। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा? को हुनुहुन्छ? स्वागत गरौँ। हजुर नमस्कार।
2: नमस्कार नमस्कार, म सुनाउनु लागि यस्तो पनि रहनु होला। मणिषा शर्माज्यू, गर्मी बढेको छ यताबाटै कायमै छ। एक तारिक भयो आजको तापक्रम, अलिक केयरफुल पनि हुनु होला। पानी प्रशस्त मात्रामा भने भन्दा नि डोबर पानी पिउनु होला भन्दै म मणिषाबाट आइसा गर्दा फ्रिजको डन्ट चाहिँ गर्नु होला विनम्र अनुरोध गर्दछु है त।
0: हजुर पक्कै पनि ओमणिजी, आफ्नो पनि विशेष ख्याल राख्नु होला है।
2: हजुर हजुर सबै पनि भनौँ है त।
0: अनि के छ हालखबर? सन्चै आरामै हुनुहुन्छ?
2: एकदम समग्रमा सबै कुरा राम्रै छ। अब गर्मी त तपाईँको र मेरोतिर हात्ती छाप बलियो कि हात्ती बलियो भन्दा उस्तै उस्तै हो नानु भने जस्तै हो के अरे। अरू समग्रमा सबै राम्रो छ है त।
0: हजुर पक्कै पनि हुन्छ उमरीजी। हामी एकैछिनबाट गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सार्नु होला है त।
2: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि त्यसै गरेर हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ लागि, अनि हाम्रो राजेन्द्र श्रेष्ठजी पनि हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो रेडियो विजय हल स्टार्टिङ भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा मुना राई लिम्बू, बिमला अम्फु, सुमी लिम्बू, सली खुरेल, सरोज सिंह जाली, प्रेम अधिकारी, मोती मगर, गगन तेरथमी कान्छा, आशिष नयन, काजीराम नेवानी, प्रकाश गुरुङ, प्रेम परियार, रत्नबहादुर थापा, चन्द्र बसेत, मुरारी कोइराला, पश्चिम पितम सिंह भन्दै म हजुर त्यस बसाइबाट बिदा हुन्छु। मनिषाजी नमस्कार है त।
0: नमस्कार बाबाई। आउनुभएको थियो मणि सापकोटाजी हुनुहुन्थ्यो गैँडाकोटदेखि, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ 0978-50-14-06 बाटो खुला गरिरहेका छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ सरस्वती सुमिनाजीले। हेलो सिस दर्शन, नमस्ते, सन्चै हुनुहुन्छ? म सुशील हाल साउदी अरबियाबाट सुन्दैछु भन्नुभएको छ। नेपाल घर चितवन माडे, मिस यु अल फ्रेन्ड्स एन्ड फ्यामिली भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। मुना मुखियाजीले लेख्नुभएको सन्देश छ, हेलो ब्युटिफुल सिस नमस्कार भन्नुभएको छ। नमस्कार छ मुनाजीलाई पनि, मिस यु अल भन्नुभएको छ। मुना राईजीले लेख्नुभएको सन्देश छ, हेलो सिस दर्शन नमस्ते, म धनकुटाबाट सुन्दै छु, सम्पूर्ण साथीहरूमा मिठो सम्झना माया छ भन्नुभएको छ। धेरै धन्यवाद छ मुनाजीलाई यो सन्देशको लागि। गगन तेरथुमीजीले लेख्नुभएको छ, मुना राई लिम्बू दिदी नमस्कार भन्नुभएको छ। सोना कन्दवाजीले लेख्नुभएको छ, सेवारो नमस्कार आरजेमिस हजुर, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सम्झना छ प्यारीहरू, अप्सरा खड्का, सबिना कन्दवा, सुनिता भण्डारी, अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ला, सम्झना सुनवार, सिर्जला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, सरिता राई, बिना मगर लगायत सम्पूर्ण धेरै साथीहरूको नाम लेखेर पठाउनु भएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि पनि। राज कालीकोटेजीले लेख्नुभएको सन्देश छ, हाई सिस गुड इभिनिङ भन्नुभएको छ। गुड इभिनिङ छ यहाँलाई पनि। मिसापाली हिरो राज कालीकोटे वीरत मोर छापा जस्ट नाउ युएई मिस यु अल भन्नुभएको छ राजजीले। धेरै धन्यवाद छ यो सन्देशको लागि। यति बेला भने हामी एउटा गीत सुन्नपर्छ भन्दै हुनुहुन्छ उताबाट हाम्रो अरुण सरले। एउटा मिठो गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। तपाईँहरू फोन डायल गर्दै जानुहोला है त।

आहा मेरो कुनै छ र निकै नै मार्मिक मिठो गीत सुनिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ रमाइलो साँझमा यस्तै यस्तै गीतहरू सुनिरहेका छौँ तपाईँहरूसँगै कुराकानी पनि गरिरहेका छौँ पक्कै पनि सुन्दै हुनुहुन्छ होला फोन डायल गर्न सक्नुहुनेछ 0785014106 को बाटो खुला गरिरहेका छौँ साँझको बेला छ आफ्नै कामधन्दामा पनि व्यस्त हुनुहुन्छ होला खाना बनाउनु अनि सुरसार गर्दै हुनुहुन्छ होला कतिपयले खाना पनि बनाइसक्नुभयो होला साथै हामीलाई पनि सुनेर साथ दिनुभएको छ होला पक्कै पनि फोन नगरे पनि यति बेला हामीलाई सन्देश पठाउनु भएको छ स्वर्णिम राईजीले गुड इभिनिङ सिस मिस यु अल भन्नुभएको छ निशा ठोकरजीले मिस यु अल भन्नुभएको छ राज विराहीजीले लेख्नुभएको सन्देश छ गुड इभिनिङ नमस्कार सिस्टर म हिटहरी घर भई मलेसियाबाट कार्यक्रम मार्फत सम्झिनु पर्दा हिटहरीमा रहनुहुने जीवनसाथी बिनु परदेवालाई मिस यु धेरै सम्झना केही साथीहरू सम्झिनु पर्दा श्रीराम दाहाल अस्मी सोताङ वरुण चञ्चले राई शिशिर चञ्चले मिताराज कलेमगर तामाङ पञ्चा सन्तोष काफ्ले सानु माया शेर्पा सानु कमला रोमन मोक्तान तामाङ मिडिया प्रेमी निमु शेर्पा सुनिता कुलुङ लगायत मलाई राज बिराही काइला भनेर चिन्नुहुने सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा धेरै सम्झन भन्दै बिदा हुन्छु बाई बाई भन्नुभएको छ धेरै धन्यवाद छ यो सन्देशको लागि कुमार प्रजाजीले लेख्नुभएको सन्देश छ नमस्ते मनसाजी के चाल खबर भन्नुभएको छ हाम्रो एकदमै ठिकठाक छ भन्नुपर्छ म पनि सुन्दैछु कुमार प्रजा चितवनबाट अपकमिङ सङ डेडिकेटेड टु आशिष नयन बस्नेत गगन तेह्र थुमे काली कमला वनेम निश्चल निर्मला वनेम सरस्वत पोखरेल दिल्सा राई बिहानी अनुष्का हरपल रोशनी एलिसा लिम्बू अमिना सुनवार दिलदुखी रिया सयात्री सरु सायामा राई प्रतिमे स्पर्शी लगायत सबैलाई मिठो सम्झना छ है भन्नुभएको छ धेरै धन्यवाद छ यहाँलाई पनि सन्देशको लागि अर्को सन्देश छ नमस्ते हजुर म पनि आइपुगेँ इटारी दसबाट इताराम चौधरी भन्नुभएको छ साथीहरू सम्झिनु पर्दा राजकली मगर दिनेश चौधरी गगन तेह्र थुमे विवास कुलुङ पृथक कला लिम्बू सुमनिम चौधरी एलिसा लिम्बू हरफल रोशिनी प्रतिमा स्पर्शी मनकुमारी कान्छा कुलुङ रोशन पुलाहाङ सुमी लिम्बू फुलमाया राई मनकुमारी कान्छी जुनु लामा लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनाउँदै बिदा भए ल भन्नुभएको छ धेरै धन्यवाद छ यहाँलाई पनि यो सन्देशको लागि मिलन गायल मुटुजीले लेख्नुभएको सन्देश छ गुड इभिनिङ सिस्टर अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ धेरै धन्यवाद छ यो सन्देशको लागि टेकु छेत्रीजीले लेख्नुभएको नानी हजुर नमस्ते नमस्कार सुन्दैछु तनाउबाट भन्नुभएको छ नमस्कार छ यहाँलाई पनि अब बज्ने मिठो भाका साथी सम्पूर्ण साथीहरूलाई सम्झिन्छु है भन्नुभएको छ धेरै धन्यवाद छ यो सन्देशको लागि टेकुचीलाई ढकाल धर्मराजीले धेरै धेरै धेरै धन्यवाद मन्स सिस्टर मेरो रोजाइको रोजाइलाई स्थान दिनुभएकोमा अनि लामो समयसम्म बजाइदिनु भएकोमा आनन्दले सुने भन्नुभएको छ तपाईँलाई पनि धेरै धन्यवाद छ मिठो गीत रोज्नुभयो हामीले पनि सुन्न पाइयो यो सन्देश त सँगै अब पनि हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ जानुभन्दा अगाडि यति बेलासम्म हाम्रो कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई विशेष विशेष धन्यवाद कार्यक्रममा फोन गर्नुभयो सन्देशहरू पनि पठाउनु भयो तपाईँहरूलाई पनि विशेष विशेष धन्यवाद दिँदै मेरो आवाज तपाईँहरूकै घर आँगनमा पुर्याउन सहयोग गर्नुभयो प्राविधिक मित्र अरुण घिमिरेजीलाई पनि विशेष विशेष धन्यवाद दिँदै कार्यक्रम के कस्तो लाग्यो सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भन्दै भोलिको बसाइमा यसै गरी रम्न रमाउनको लागि आउने बाचा गर्दै आजको बसाइमा बिदा हुन्छु मनसा शर्मा नमस्कार शुभ साँझ शुभरात्री

0: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693 98570-82696।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ

0: मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: बढ्दो गर्मी यामसँगै वनजङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
3: गैराकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
4: मद्यपान र धुम्रपान सेवन नगरौँ।
5: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व। महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: सडक आवागमनको लागि हो। यदि तपाईँले यसको दुरुपयोग गरी यसमा अवरोध वा क्षति पुर्याउनु भएमा तपाईँकै कारणले दुर्घटना हुन गई कसैको ज्यान जान वा अङ्ग भङ्ग हुन सक्छ।
7: त्यसैले एक उत्तरदायी नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस्। सचेत नागरिकको परिचय दिनुहोस्।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट सुस्ता पूर्व।

0: सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाह मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। दोस्रो गैंडाकोट नगर स्तरीय अन्तर विद्यालय छात्र छात्रा बक्सिङ प्रतियोगिता असार 3 गतेबाट सुरु। रासपको महाधिवेशन स्थल फेरियो, भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन र प्रदर्शन केन्द्रमा बन्द सत्र हुने। बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजना भन्दा पुराना सम्पन्न गर्न जोड। र असार 1 गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले बिना अनुमति सडक खन्न नपाउने। मुगलिन मलेखु सडकमा कालो पत्रको तयारी, काउसती नगरपालिकाले गर्यो पूर्व खेलाडीदेखि पदक विजेतासम्मका खेलाडीलाई सम्मान।
1: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
6: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: विजय खबरमा अब खबर विस्तारमा। नलप्रासी बर्दघाट सुस्त पूर्व गैंडाकोटमा दोस्रो गैंडाकोट नगर स्तरीय अन्तर विद्यालय छात्र छात्रा बक्सिङ प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही असार 3 गतेबाट सुरु हुनेछ। प्रतियोगितामा गैंडाकोट नगरपालिकाभित्रका विद्यालयहरूको सहभागिता रहनेछ। गैंडाकोट खेलकुद समिति बहुउद्देश्यीय कवर्ड हलमा सञ्चालन हुने प्रतियोगिता 2 दिनसम्म चल्ने गैंडाकोट नगर बक्सिङ संघको अध्यक्ष शारदा साई ठकुरीले बताउनुभयो। गैंडाकोट नगरपालिकाको गौरवको कार्यक्रम मध्येको एक कार्यक्रम भएकाले सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई प्रतियोगितामा उपस्थित भई खेलाडीलाई हौसला बढाउन अध्यक्ष ठकुरीले सबैलाई आग्रह गर्नुभएको छ।
8: यो चाहिँ दोस्रो अन्तर्विद्यालय प्रतियोगिता हो। हाम्रो अनुमान अघिल्लो वर्ष चाहिँ हामीले लगभग 70-80 जना खेलाडीहरू गऱ्यो हामीसँग। 9 वटा विद्यालयहरू सहभागी हुनुलाई, पहिलाको भन्दा सहभागी विद्यालयहरू पनि अलिक बढी बनाउनेलाई, बक्सिङ खेलको लागि छात्राहरूको पनि एकदमै सबै स्कुलहरूमा सरहरूलाई छोरीहरूलाई अलि अगाडि बढाउनु पर्यो है। आत्मरक्षा सम्बन्धी पनि यो हुन्छ, गेम खेल्यो भने आफूले अब मेडलदेखि लिएर प्रमाणपत्रदेखि लिएर मान नाम सबै पाइयो नि त। त्यो सँगसँगै आत्मरक्षाको पनि सुरक्षाको पनि त कुरा आउँछ, त्यही भएर छोरीहरूलाई चाहिँ एकदमै जोड्नु होला है। यो खेल बाहिरबाट हेर्दाखेरि चाहिँ अब मुखसुखमा हान्छन् अनि घाइते हुन्छन् भने जस्तो कि त्यस्तो ठाउँ जुन अफवाद जस्तो थाहा छ नि। अब जो अभिभावकहरू आएर रिङमा हेर्नुहुन्छ नि, अब हाम्रो त सबै सेफ हुन्छ कि, सेफ गरेर हामीले चाहिँ उहाँहरूलाई रिङमा उतारेको हुन्छौँ। तर त्यो गेम खेल्दाखेरि अभिभावकहरूले जुन हेर्नुहुन्छ नि, त्यस्तो भनेर अरूहरूले भने जस्तो नहुँदो रहेछ, गेम हो राम्रो रहेछ भन्ने कुराहरू चाहिँ अघिल्लो पटक पनि सुन्न आयो। अब हामीले वेट अनुसार खेल्ने गेम हो, कहाँ बक्सिङ गेम हुन्छ त्यहाँ चाहिँ हामीले खेलाडीहरूलाई पुर्याउने चाहिँ कोसिसमा छौँ। अब योभन्दा अगाडि चाहिँ हामीले प्रदेशसम्म मात्रै खेलाएका छ। भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने, सबभन्दा त अगाडि पढाइ हुन्छ, सँगै तपाईँहरूको एक्स्ट्रा टाइमलाई अलिकति टाइम निकालेर खेलमा आउनुभयो, बक्सिङमा आउनुभयो भने आफ्नो स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने पनि नारा छ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद भन्ने पनि हाम्रो दुईवटा छ। अनि त्यसको लागि अब भाइ बहिनीहरूले राम्रोसँग खेल्नु भयो भने आफ्नो स्वास्थ्यको लागि पनि भयो, अनि हामी खेलबाट आफ्नो टोल गाउँ छिमेक हुँदै आफ्नो अभिभावकलाई चिनाउन, सबैको सामान चिनाउने पनि एउटा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ खेलले।
0: गैराकोट नगरपालिकाको संरक्षकत्व र नागरिक नगर खेलकुद विकास समितिको सम्वर्धनमा प्रतियोगिता हुन लागेको हो। गैराकोट नगर बक्सिङको आयोजना जिल्ला बक्सिङ सङ्घ नलपुरको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा गैराकोट खेलकुद समितिको समन्वय रहनेछ। काउसती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दशौं अधिवेशन अन्तर्गत आगामी नयाँ कार्य समिति चयनका लागि असार 6 गते मतदान हुने भएको छ। उम्मेद्वारी मनोनयन फिर्ता लिने समय सीमा समाप्त भएसँगै चुनावी मैदानमा उत्रिने उम्मेद्वारहरूको पनि अन्तिम टुङ्गो लागेको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गणेश सापकोटाका अनुसार यसपटक संस्थाको विभिन्न पदहरूमा नेतृत्वका लागि उत्साहजनक र निकै तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न प्राविधिक, व्यवस्थापकीय र सुरक्षा तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपको महाधिवेशन स्थल परिवर्तन भएको छ। यसअघि चितवनको टाँडी स्थित होटल स्टार र सँगै परिसरमा टेन्ट हालेर खुला सत्र र बन्द सत्र गर्ने तय भएकोमा चितवनको अत्याधिक गर्मीलाई मध्यनजर गर्दै महाधिवेशन स्थल परिवर्तन गरिएको हो। पार्टी प्रवक्ता मनिष झाले भरतपुरमा महाधिवेशन हुने निश्चित भएको जानकारी दिनुभयो। रासोपा महामन्त्री कविन्द्र बुलाकुटीले पनि महाधिवेशन गर्ने स्थल भरतपुर नै भएको बताउनुभयो। टाँडीको व्यवस्थापनले गर्मी नधान्ने भन्दै जिल्लाका पदाधिकारीले सभापति रवि लामिछानेलाई संशोधन गर्न सुझाएका थिए। उनीहरूले भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्र सुझाएको भन्दै जिल्लाको सुझाव अनुसार सभापति लामिछानेले वातावरण अनुकूल हुने गरी चितवन प्रदर्शनी केन्द्रलाई नै टोक्ने निर्णय गरेको बुलाकोटीले बताउनुभयो। चितवन जिल्ला स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ। विश्वविद्यालयका 8 आङ्गिक र 8 सम्बन्धन प्राप्त कलेज रहेका छन्। सबैभन्दा बढी कृषिका विद्यार्थी अध्ययनरत रहेका छन्। एउटै संकायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकोमा अहिले 2 महिनाभित्रमा नतिजा आउने गरी काम सुरु गरिएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर मनोज शाहले एकै समयमा परीक्षा सम्पन्न भएका विद्यार्थीको नतिजा एकै पटक हुने गरी काम भइरहेको बताउनुभयो। विश्वविद्यालयमा कृषि संकाय, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय र वन विज्ञान संकाय स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आइरहेको छ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहले थोरै विद्यार्थी भएकाहरूको सेमिस्टरको नतिजा एक महिनाभित्रमा र धेरै विद्यार्थी भएका संकायको दुई महिनाभित्रमा नतिजा प्रकाशन गर्न सुरु गरेको जानकारी दिनुभयो। शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरेपछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन्। चितवनको सरहमा 2 दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटल तथा रेस्टुरेन्ट आन्तरिक पर्यटकले भरिभराउ भएको जनाएको छ। विशेष गरी जल पर्यटन, वन्यजन्तु अवलोकन आदिका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा चितवनले आफ्नो पहिचान बनाइसकेको छ। पछिल्लो समयमा चितवनमा आन्तरिक पर्यटकको आगमन पनि बढ्दो अवस्थामा रहेको वरिष्ठ पर्यटन व्यवसाय एवं युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले उद्योग सञ्चालन गरी डेरी जन्य सामग्री आफैले बिक्री गर्न थालेको छ। किसानको दुध खरिद गरेका उद्योगले पैसा दिन ढिला गर्ने, गुणस्तरीय सामग्री उपभोक्ताले पाउन मुस्किल भएको गुनासो आउन थालेपछि सङ्घ आफैले उद्योग स्थापना गरी उत्पादित डेरीजन्य सामग्री मार्ट मार्फत प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री वितरण गर्न थालेको हो। संघले शुद्ध तथा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यले बिक्री वितरण शुरू गरेको संघका अध्यक्ष किशोर वाग्लेले जानकारी दिनुभयो। पूर्वी चितवनको रत्नगर नगरपालिका पाँचमा स्वचालित उद्योगबाट उत्पादन हुने दूध दही पनिर लगायतका सामग्री भरतपुरका तीन स्थानमा सञ्चालनमा रहेका मार्ट मार्फत बिक्री हुँदै आएको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु सडक खण्डमा कालोपत्रको तयारी गरिएको छ। कालोपत्रको अलकत्राको अभावमा रोकिएको काम पुनः गर्न लागिएको नागढुङ्गा मुगलिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयको सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिनुभयो। उहाँको अनुसार हुङदीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ। उहाँले तत्काल सो ठाउँमा 100 मिटर सडक कालोपत्र गरिनेछ भने असार महिनामा 3 किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको बताउनुभयो। सो खण्डमा रहेका 6 वटा पुलमध्ये 4 वटाको काम अन्तिम चरणमा पुगेको छ। सडक निर्माणको काम 43% मात्र सम्पन्न भएको छ। असार 1 गतेदेखि भदौ मसन्तसम्म कुनै पनि निकायले बिना अनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा ढल बिजुली टेलिफोन लगायत प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिने भन्दै सडक विभागले यस अवधिमा सडक खनन रोक लगाएको हो। भदौ मसान्तसम्म कुनै पनि सडक डिभिजन कार्यालयले सडक खन्ने अनुमति नदिने विभागले सूचित गरेको हो। बिना अनुमति सडक खनेको पाएमा सडक ऐन 2031 अनुसार कडा कारवाही हुने समेत सूचनामा उल्लेख छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
9: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
10: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
12: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
14: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
15: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98401-83565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्था तथा संघलाई पुनः सञ्चालन गर्न सकिने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले फिर्ता गर्न बाँकी रहेको बचतको 60% रकम जम्मा गरेको खण्डमा संस्था पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरेको हो। समितिले समस्याग्रस्त संस्था वा संघको पुनर्संरचना तथा व्यवस्थापन कार्यविधि 2083 जारी गर्दै उपयुक्त कार्ययोजना सहित लगानी गर्न चाहने व्यक्तिले संस्था पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरेको हो। कुनै समस्याग्रस्त संस्था वा संघले पुनः संरचना गरी सञ्चालन गर्न चाहे समिति समक्ष अनुरोध गर्न सकिने व्यवस्था कार्यविधिमा उल्लेख छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला बितुर कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी उनीहरूलाई थुनामा राख्न अनुमति दिएको विशेष अदालतमा प्रवक्ता कृष्ण शरण लामिछानेले जानकारी दिनुभयो। विशेष अदालतमा अख्तियारले उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुर गरेको भन्दै म्याद थप गर्नका लागि निवेदन दिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटका महत्त्वपूर्ण दस्तावेजहरू अध्ययनका लागि पर्याप्त समय नदिएको भन्दै संसदमा हुने बजेट छलफल कर्मकाण्डी मात्र भएको टिप्पणी गर्नुभयो। प्रमुख सचेतक ओलीले 18 वटा मन्त्रालयका विकास कार्यक्रमका पुस्तिकाहरू 2 दिनभित्रै अध्ययन गरेर खर्च कटौतीको प्रस्ताव तयार पार्न भनिनु अव्यावहारिक रहेको बताउनुभयो। पूर्वाधार विकास मन्त्रालयको सन्दर्भमा बोल्दै सांसद ओलीले मदन भण्डारी पुष्पलाल मध्य पहाडी हुलाकी राजमार्ग र सुरुङ मार्ग जस्ता रणनीतिक आयोजनालाई निरन्तरता दिनु सकारात्मक भए पनि कार्यान्वयन पक्ष फितलो रहेको औल्याउनु भयो। दशकौंदेखि बजेट विनियोजन हुने तर 50% पनि काम नसकिने परिपाटीको अन्त्य हुनुपर्ने उहाँको माग थियो। नवलपुरको काउसती नगरपालिकाले खेल क्षेत्रको विकास संरक्षण र खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले पूर्व खेलाडी उदयमान प्रतिभा तथा विभिन्न प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ। मंगलबार काउसती नगर खेलकुद विकास समितिको आयोजनामा गरिएको कार्यक्रममा खेल क्षेत्रमा योगदान पुर्याउनुभएका पूर्व खेलाडीलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको हो। सम्मानित हुने पूर्व खेलाडीहरूमा राष्ट्रिय भलिबल खेलाडी सरोज महतो, ब्याडमिन्टन खेलाडी विष्णु श्रेष्ठ, क्रिकेट खेलाडी राजु गुरुङ, एथलेटिक्स खेलाडी लितक जीसी, फुटबल खेलाडी रमेश श्रेष्ठ तथा बक्सिङ खेलाडी शेरबहादुर गुरौँ रहनुभएको छ। त्यसै गरी उदयमन खेलाडी क्षितिज खनाल, आयुष्मा चापागाई र एरोन विक्रम मल्ललाई पनि सम्मान गरिएको थियो। प्रदेश स्तरीय, राष्ट्रिय र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक हासिल गरेका खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान समेत गरिएको थियो। फिफा विश्वकपमा जितको खुसी र हारको पीडासँगै प्रशिक्षक बर्खास्तीको प्रक्रिया पनि सुरु भएको छ। समूह चरणको खेल सुरु भएसँगै पहिलो हारको पीडामा 24 घण्टा नबित्दै ट्युनिसियाले मुख्य प्रशिक्षक सबरी लामुचीलाई बर्खास्त गरेको छ। ट्युनिसिया फुटबल महासङ्घले लामुचीलाई पहिलो खेलको हारपछि नै बर्खास्त गरेको हो। समूह एफ अन्तर्गत आइतबार राति भएको खेलमा ट्युनिसिया स्विडेनसँग 5-1 गोलले पराजित भएको थियो। महासङ्घले लामुचीलाई पहिलो खेलबाटै घर पठाएपछि उहाँको स्थानमा मन्धेर केवाइरललाई जिम्मेवारी दिने निर्णय गरेको छ। न्युजिल्यान्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अङ्का बाँडेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्युजिल्यान्ड र इरानले 2-2 गोलको बराबरी खेले। समूह जी अन्तर्गतको पहिलो खेलमा न्युजिल्यान्ड 2 पटक लिएको अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भएको थियो। विजय खबरमा खबरको सिलसिला यति नै। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। दोस्रो गैंडाकोट नगर स्तरीय दोस्रो गैंडाकोट नगर स्तरीय अन्तरविद्यालय छात्र छात्रा बक्सिङ प्रतियोगिता असार 3 गतेबाट सुरु हुने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत। रासपको महाधिवेशन स्थल फेरियो। भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन र प्रदर्शनी केन्द्रमा बन्द सत्र हुने। बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी। नयाँ आयोजना भन्दा पुराना सम्पन्न गर्न जोड। र असार 1 गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले बिना अनुमति सडक खन्न नपाउने। काउसती नगरपालिकाले गर्यो पूर्व खेलाडीदेखि पदक विजेतासम्मका खेलाडीलाई सम्मान। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरि एकै साथ प्रसारण भइरहेको। बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्री माया गहा मगर बिता हुन्छु। नमस्कार।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहीँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
2: तेलको जर्किन बोक्दै कता हो दिदी?
1: सञ्जीवनी तेल मिल।
2: किन नि सञ्जीवनी तेल मिल नै?
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
2: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
7: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
2: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
7: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैँडाकोट 2 न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।
8: विजय टाङ्चे।
7: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैँडाकोट फन पार्क, गैँडाकोट नगरपालिका कार्यालय अगाडि, गैँडाकोट 5। मोबाइल 98 612 20 437।
9: अहिले साँझको 7 बज्यो।

0: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
1: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
4: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
3: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
5: स्वाद मात्र होइन प्रेम पस्किने।
2: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
7: जापानिज भाषा कहाँ?
6: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
7: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
8: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538094, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809233894।
9: सर, एउटा प्रश्न सोधौँ है?
10: सोधन
9: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
10: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
9: हस्, धन्यवाद सर।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
12: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
13: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
14: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 9855505934।
16: शुभ प्रभात गुरुआमा।
17: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
17: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
18: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
17: हो, अरू भन त।
19: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
20: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
17: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
21: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
20: सुरक्षित वैदेशिक रोजगारका लागि
19: नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
17: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय हनुमान ज्ञान गुण सागर।
22: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
23: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
22: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
24: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: कस्तो
1: गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र संचालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर गैंडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोलाई जान्छ सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
10: लौ न सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
11: या जेसुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
10: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
11: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
10: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
11: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
2: नरबहादुर मुक्मी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
12: हेलो हाय, ओ साथी तिमी कता हिडेको?
13: हाय, म आज गैंडाकोट ड्रेस अपिनेको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 9846545090 र 9855503060।
0: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
0: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
16: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
17: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
18: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
19: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
4: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रकरण सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने, पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतम पूर्वपक्षका लागि जेल चलान,
1: विभागको महानिर्देशक तुलसीराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चाहिँ हिजोको मितिदेखि चार दिन म्याद थपिएको छ।
0: सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय सात दिनभित्र हटाउन निर्देशन, म्यान पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग, मनसुन भित्रिन अझै केही दिन लाग्ने,
2: मनसुन नेपालमा भित्रिने औसत मिति जुन तेह्र हो तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि।
0: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत, निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदानको वितरणको बाटो खुल्यो, निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै सेवा लिनेको संख्या 1200 नाग्यो,
3: कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने।
0: र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो, फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: संघीय संसदमा बजेट माथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थिति लोकतान्त्रिक उत्तरदायित्वप्रति गम्भीर प्रश्न हो। जनताका प्रतिनिधिले उठाएका जिज्ञासा र सुझाव सुन्न सरकार स्वयं उपस्थित हुनु संसदीय मर्यादाको आधारभूत दायित्व हो। नयाँ राजनैतिक संस्कृतिको बाचा गरेका दलका नेतृत्वबाट समेत पुरानै प्रवृत्तिको निरन्तरता देखिनु निराशाजनक छ। यसले संसदप्रतिको सम्मान कमजोर बनाउने मात्रै होइन प्रतिपक्षलाई सरकारको जवाफ हितामाथि प्रश्न उठाउने अवसर पनि दिन्छ। सरकार र मन्त्रीहरू संसदप्रति थप जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा अनियमितता, करछली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिङ्गापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्ट बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। ई पासपोर्ट ठेकामा स्वाभाविक रूपमा 12.25% कमिसन दिएको, ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानूनी प्रक्रिया उल्लङ्घन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 करोड रुपियाँ भन्दा बढी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना पार्वती हितानले बताउनुभयो।
1: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तुलसीराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथ थपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ चार दिन म्याथ थप भएको छ, हिजोको मितिदेखि चार दिन म्याथ थप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक संजीव गौतमलाई चाहिँ थुनसेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
5: अदालतको आदेशसँगै गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदा

0: वर्षसम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाडौँमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलिका लागि पेशी तोकिएको हो। गत जेठ 27 गतेदेखि यो मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भुटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज अपरान्हपछि सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। नेपालमा यस वर्षको वर्षायाम अर्थात् मनसुन भित्रन अझ केही समय लाग्ने मौसमविदले बताएका छन्। सामान्यतया जुन 13 अर्थात् जेठको 30 नेपाल प्रवेश गर्ने मनसुन प्रणाली हालसम्म अनुकूल वातावरण नबनेकाले केही दिन ढिला हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विनु महर्जनका अनुसार बङ्गालको खाडी तथा आसपासका क्षेत्रमा मनसुनी प्रणाली अपेक्षित रूपमा सक्रिय हुन नसक्दा नेपालमा मनसुन भित्रिने प्रक्रिया प्रभावित भएको हो। हाल देशका विभिन्न स्थानमा स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसुनी वर्षा मान्न नसकिने उहाँले सिआइएनसँग बताउनुभयो।
1: आजको रातिको मौसमको कुरा गर्नुपर्दाखेरि देशका हिमालय पहाडी भूभाग साथै मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। रातिको हकमा कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन ट्याङ्क सहित मध्यमसम्म वर्षा हिमपात हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरू र मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन ट्याङ्क सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब यो मनसुनको कुरा गर्नुपर्दाखेरि चाहिँ मनसुन नेपालमा बिग्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि यो मनसुन चाहिँ नेपालमा विभिन्न केही समय देखिएको छ। यद्यपि केही दिन अझ मनसुन नेपालमा बिग्रिने समय लाग्ने देखिएको छ।
0: मनसुन भित्रेसँगै देशभर वर्षाको मात्रा बढ्ने, कृषि गतिविधि तीव्र हुने तथा नदीनालामा पानीको बहाव बढ्ने भएकाले सम्बन्धित निकायले तयारीलाई तीव्र बनाएका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि सुरु गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। अनलाइनबाट सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको थियो। पोर्टलले सेवा प्रवाहलाई सहज बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सिआइएनलाई बताउनुभयो।
2: अस्पतालमा त्यस्तो सेवा लिने व्यक्तिहरूको विवरण सबैले थाहा पाउने गरी अस्पतालले प्रविष्टि गर्ने, त्यो गर्दाखेरि सर्वसाधारणलाई कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% सेवा हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने, अस्पताललाई पनि सहज हुने, किनभने आफ्नो विवरण सार्वजनिक गरेपछि कसैले तपाईँ कहाँ निजी अस्पतालमा विशेष रूपमा तपाईँ कहाँ निशुल्क रूपमा दिनुपर्ने सेवा चाहिँ दिनुभएको छैन अथवा तपाईँ कहाँ भरि को छ भन्ने कुराहरूको जानकारी पनि एकदमै सहज हुने हुनाले यो कार्यान्वयनमा ल्याएपछि सेवा प्रवाहमा अलि सहजता भएको।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनलाई 7 दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँ जिल्ला स्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत सङ्घ संगठन सङ्घ संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइनबोर्ड सरकारी भवन संरचनाभित्र रही हटाउने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सिआइएनलाई जानकारी दिनुभयो।
3: नेपालभरिका रेन्जरहरूको उहाँहरूको हकितका कुराहरू गर्ने भयो, पेसागत हकित लगायतका कुराहरू गर्ने होला, अनि एकछिनलाई भन्नुहोस् नापी प्राविधिक सङ्घ सर्वेयर एसोसिएसन भन्ने छ होला वा अरू केही होला जसका दर्ता र नियमन गर्ने काम चाहिँ हामी गर्ने गर्छौँ त्यस्ता संस्थाहरूको, अनि यिनीहरूको अफिस चाहिँ सरकारी कार्यालय परिसरभित्र कहीँ कतै पनि राखिएको छ भने त्यो त गैर सरकारी संस्था हो त्यो, त्यसकारण त्यो त सरकारको अड्डाभित्र कुनै पनि कार्यालय परिसरभित्र चाहिँ यस्ता खालका कार्यालयहरू चाहिँ नराख्नु होला, राख्नु भएको छ भने तत्काल हटाउनुहोस् भनेर 7 दिने सूचना जारी गरेको हो हामीले।
0: सरकारले मेन पावर व्यवसायसँग विदेश पठाएका कामदारहरूको विवरण माग गरेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत 1 गतेदेखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो। वैदेशिक रोजगार ऐनमा रहेका विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानुनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाएकाहरूको विवरण मागेको हो। संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार कुन मितिमा कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो भनी सोको विवरण विभागले मागेको विभागका प्रवक्ता बिन्दा आचार्यले सिआइएनलाई बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि पारित गर्दै लामो समयदेखि रहेको कानुनी अस्पष्टताको अन्त्य गरेको जनाएको छ। नयाँ कार्यविधि अनुसार चिकित्सा शिक्षाको सार्वजनिक शिक्षण संस्थाहरूको निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था स्नातकदेखि स्नातकोत्तर तहको डिएम र एमसिएच कार्यक्रम अन्तर्गत लागू हुनेछ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा गरिएको संशोधनपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी आधार प्राप्त भएको थियो। साझा खबरमा अब विदेशका खबर। फ्रान्समा जारी G7 शिखर सम्मेलनमा अमेरिका इरान बीच भएको शान्ति सम्झौता र युक्रेनमा जारी युद्ध रोक्ने विषयमा छलफल भएको छ। सम्मेलनमा सहभागी विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्य पूर्वको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल भेट्दैछन्। समूह आईको यो खेल राति 1 बजे सुरु हुनेछ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमन्य सामान्य हुँदैछन्। फिफा विश्वकपमा भोलि बिहान 4 बजे इराक र नर्वे खेल्नेछन्। यस्तै 7 बजे अमेरिकाको कन्सास सिटी रङ्गशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। 10 बजे अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
4: सन्तोषी रावल बाजुराका नागरिक पुर्ख्यौली पेसा छोड्दै व्यापारतर्फ उन्मुख।
5: अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब पाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु।
4: फर्स्ट आउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्टसँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिलाउने विशेष श्रृङ्खला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगन्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालमा रोजगारीको अभाव र वैदेशिक रोजगारी प्रतिको आकर्षणका कारण नेपालबाट दैनिक 2000 हाराहारीमा नेपाली विदेशिने गरेका छन्। नेपालमै आमदानी र अवसर बढाउनका लागि तीनै तहका सरकारले योजना र बजेटको व्यवस्था गरेको भए पनि यो पर्याप्त नभएको सरकारवालाले बताउँदै आएका छन्। तर बाजुरामा भने गाउँघरमै आमदानीका लागि व्यवसायमा लाग्नेहरूको संख्या बढ्दै गएको छ।
10: बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा सर्पदेव बोगटीले किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नु भएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापारमा रमाइरहनु भएको छ।
5: 2057-57 व्यवसायमा थालेको अहिले 3 वर्ष भइसक्यो। अब कोल्टी बसेको पुर्खेली पेसा भनेको त अब यो भेडा पाल्ने अनि चौरी पालन घोडाहरू थियो। पहिला चाहिँ थियो, गर्मी सिजन सुरु भइसकेपछि अशान्तिर जाने, चिसो मौसम सुरु भइसकेपछि अशान्तिर बेसीमा झर्ने, अनि गर्मी सिजन सुरु भइसकेपछि नाकतिर चढ्ने, अनि माथि तालाकोटतिर जाने, रानी सनतिर जाने वर्षाको टाइममा। अब अहिले चाहिँ हाल हामीहरू पुर्खेली पेसा चाहिँ लगभग छोडिएर अब बजारतिर नै व्यवसाय गर्न थालेको छ। पहिला चाहिँ अब भेडामाथि ढुवानी चामलहरू ढुवानी गर्ने, अब प्रत्येक खाद्यहरूमा चामल ढुवानी गर्ने, नुन ढुवानी गर्ने त्यो थियो भने अब अहिले चाहिँ अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब ढुवानी नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु। 20-22 परिवार रोजगारी भनेको खासै कोही पनि छैन, त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु। मतलब
10: बाजुराकै गाउँमूल गाउँपालिका तिनका मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताका कारण व्यवसायबाटै सफलता मिलेको छ। दैनिक करिब 40-50 ग्राहक पसलमा पुग्ने गरेका छन्।
11: ग्राहकहरू दिनमा आजभोलि त 50 चाहिँ आइराख्छन् गइराख्छन्। मेहनत गर्नुपर्छ, अलि केही समय वेट पनि गर्नु पर्दो रहेछ, होइन, सङ्घर्ष गर्नु पर्दो रहेछ। गरेपछि सबै कुराहरू हुँदो रहेछ। त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरौँला अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला, यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई यो कुराहरू त्यो सोच्दै नसोचेका कुरा मलाई आफैले पनि अहिले अचम्म लाग्छ। म त्यो चुनौतीमा मैले त्यसरी व्यापार सुरुवात गरेको थिएँ, तर अहिले चाहिँ मलाई चाहिँ एकदम खुसी छ, आफैदेखि आफै खुसी छु।
10: प्रविधिको बढ्दो प्रयोगसँगै कोल्टी बजारमा इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री वितरणको व्यवसाय पनि फस्टाउँदै गएको छ। करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनु भएका टेक बहादुर बुढा कोल्टी पिल्चोर र समीकाते क्षेत्रमा मर्मत तथा व्यापारको विस्तार गर्न सफल हुनु भएको छ।
12: म भारतमा चाहिँ करिब 9 वर्ष जति बसेँ। नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो। नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजेँ। 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेको छु जस्तो लाग्छ, ग्राहकहरूले पनि रुचाउनु भएको छ। अहिले मैले 3 ठाउँमा शाखा विस्तार गरिसकेको छु। टिएस मोबाइल ग्यालरीको कोल्टी छ, स्वामी कार्तिक छ र पिल्चोर छ। समाजको माग नै हो जस्तो लाग्छ, यो राम्रो छ व्यवसाय। प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेका छ, सदुपयोग लगाएको छ जस्तो लाग्छ, राम्रो छ यो।
10: घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाजुरामा हाल 3661 व्यवसाय दर्ता भएका छन् भने कैयौं साना व्यवसाय दर्ता नभएर पनि सञ्चालनमा छन्। घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल:
13: हाम्रो साना उद्योगमा छ दर्ता हुन्छ 3661 छन् जुन बाजुरा जिल्लामा। राज्यले उद्योग क्षेत्रमा केही लगानी गरिदिए भन्ने हुन्थ्यो भन्ने हो। अहिलेसम्म खासमा त्यस्तो बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन। अनि अनुदानका कुराहरू भयो, तालिम, उद्यमशीलता विकास तालिमहरू भए व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन। उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक कुरामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्राथमिकताका आधारमा होइन बजेट छुट्याउन पायो भने युवा पिँढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो।
10: सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गरेमा स्थानीय स्तरमै पनि राम्रो आमदानी लिन सकिने विश्वास व्यवसायीहरूको छ। शर्मिला रुकाया, CIN, रेडियो बुढीनन्दा, कोल्टी बाजुरा।
4: अवश्य परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सी प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। नेपाल र साउदी अरब बीच गत वर्ष सम्झौता भएको थियो। उक्त सम्झौतामा श्रम गर्न सम्बन्धी विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समिति मार्फत छलफल गर्नुपर्ने व्यवस्था छ। तर सी प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन। साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सी परीक्षण अनिवार्य गरेको मन्त्रालयले जनाएको छ। तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धानको उत्पादन बढाउन माटो मल र पानीको सही व्यवस्थापन आवश्यक।
14: जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर भरि हुन्छन्।
4: धान रोप्नु अघि जान्नै पर्ने कुरा विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृङ्खला हेलो मौसम।
15: मौसमले साथ दिए केही दिनमा धान खेती सुरु हुन्छ। धान रोप्नुभन्दा पहिले माटो पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने? नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्षा भित्रिए अधिकांश क्षेत्रमा केही दिनमा धान खेती सुरु हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती सुरु पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल, माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्ज्वल कुमार सिंह कुशवाहसँग कुराकानी गरेका छौँ।
14: रासायनिक मल हाल्न जरुरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
16: सन्तुलित
14: हुनु हुँदैन।
16: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
14: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फङ्गसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फङ्गसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग
16: ढुसीहरू
14: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ। यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरुक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्,
16: यो त एकदमै नौलो विषय ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
14: हो नौलो हो. एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने इन्डियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
16: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
14: ढुसी धेरै किसिमका हुन्छन्. ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन. हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन् फाइदा पुर्याउँछन् होइन ती ढुसीहरूले मात्र प्रयोग गर्ने हो. विभिन्न किसिमको ढुसी हामी किन्छौँ जस्तै ट्राइको गार्डमा हुन्छन् यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन् जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ.
16: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो. जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि. जति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुनसक्छ. त्यसको समाधान चाहिँ के हुनसक्छ?
14: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो. किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ. यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन. त्यही जात मात्र लगाउनु पर्छ र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो, उनीहरूको सल्लाह मान्नु पर्यो. हामीसँग थुप्रै टेक्नोलोजीहरू छन्, थुप्रै प्रविधिहरू छन् जसले गर्दाखेरि सुक्खा ग्रस्त एरिया
16: सरकारसँग थुप्रै प्रविधि छ, बिउ पनि छ, टेक्नोलोजी पनि छ, किसानसँग फेरि पुगेको छैन नि त.
14: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर हो होइन. किसानहरू अगुवा किसानहरू छन्, उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन् जसले गर्दाखेरि धानकै ट्रेनिङ अथवा अन्य बालीहरूको ट्रेनिङ सीमित व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन् अनि त्यस कारण उनीहरू अनभिज्ञ हुन्छन्. तर यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसानहरू जागरुक छन् उनीहरू विभिन्न सञ्चार माध्यमबाट पनि इन्फर्मेसन लिएर आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ.
16: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौँ अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भइरहेको हुन्छ नि त. त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
14: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड दिनु पर्यो. नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन. जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई कृषिलाई अनुसन्धानलाई विशेष महत्त्वको साथ अगाडि बढाइएको छ. हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस् होइन, त्यहाँ धेरै प्रायोरिटी दिएको छ अनुसन्धानलाई. बजेट त्यही किसिमले छुट्याइएको छ तर यहाँ त्यस्तो छैन नि. यहाँ टोटल बजेटको 0.01% मात्र दिएको छ. अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो. त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको. यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ. 74% एरियामा मकै लगाइन्छ. 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ. 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ. यो त ठुलो एरिया भयो. जसरी बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन. यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पुरा गर्न नार्कले ठुलो सहयोग गर्न सक्छ.
15: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
4: ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरिएको छ. नक्कली भुटानी शरणार्थी प्रकरणको सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने भएको छ. पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पूर्व पक्षका लागि जेल चलान आदेश जारी गरिएको छ. सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन जारी गरिएको छ. सरकारले मेन पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग गरेको छ. मनसुन भित्रिन अझै केही दिन लाग्ने मौसमविदको भनाइ छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत गरेसँगै निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदान वितरणको बाटो खुलेको छ। निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै गएको छ। र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो बढ्दछ। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
17: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
18: अहिले रातिको 8 बज्यो।
19: साउजी, मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न।
20: ल लिनुहोस्।
19: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
20: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
19: स्वाद मात्र होइन प्रेम पस्कने।
17: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
21: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
22: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
23: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो कौशको थियो, कौशकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
24: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
25: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
17: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
26: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
27: डर लाग्नु, निद्रा नलाग्नु,
26: अनौठा विचार आउनु,
27: निराशा बढ्नु, खुसी नहुनु,
26: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
27: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
26: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
27: छटपटी हुनु, चिटचिट पसिना आउनु,
26: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
27: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
26: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
27: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
0: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
28: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
0: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली
28: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
0: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।
1: सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
2: या जेसुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
1: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
2: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
1: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
2: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
3: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
5: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
6: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
5: भयो दाई।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
11: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
11: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
8: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
7: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
7: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26445 र 98480 27445।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
9: सामुदायिक रेडियो विजय एफएम 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि।

0: आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जज आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई बैरिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि बैरिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
1: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्। योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाइ शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।
11: सामुदायिक सूचना नेटवर्क, CIM।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्रीको चीन भ्रमणमा बीआरआईको चर्चाबारे परराष्ट्रको मौनता, बेजिङ स्थित नेपाली राजदूत भन्छन्
1: बीआरआई देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
0: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा प्रतिनिधिको भनाई,
2: प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सोलुसनमा होइन कि वेलफेयरमा लानुहुन्छ उहाँहरूले, समस्या एकातिर छ, एकातिर लगेर ठोकाउनुहुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा लेबनन विरुद्धको इजरायली कारवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलले लेबनन प्रति अपनाएको रवैया प्रति खुसी नरहेको बताएका छन्। G7 शिखर

0: दशमलव छ।
1: इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु दुई घण्टा अघि बेरुतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबनानबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लडाईँ भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबनानमाथिको कुनै पनि इजरायली हमला वा लेबनानको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग डेढ वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोभिड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पुर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारतीय खोकीका औषधि सेवन गर्दा बाल बालिकाहरू प्रभावित भएका श्रृङ्खलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साबरी लामुसीलाई बर्खास्त गरेको छ। स्विडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साँझपखमा पुनः स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालको जारी चीन भ्रमणका क्रममा दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाको द्रुत कार्यान्वयनप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बिआरआई शब्दावली भने उल्लेख छैन। बिबिसीसँग कुरा गर्दै बेजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने विगतका सरकारले गरेका बिआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चिनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधि मण्डल बीच हिजो साँझ भएको वार्तापछि बेजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड बिआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बिआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनका लागि सरकारले महत्त्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसैता सन् 2019 आयोजित बिआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बिआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केही बेर अघि हामीले बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी सुरुमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौँ।
3: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सडकहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
0: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रमण अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चिनको सोच धारणा कस्तो पाइयो?
3: चिनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ दुई पक्षको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तिनप्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
0: जस्तो बिआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, 2017 सम्झौता भएता पछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बिआरआईको खासै उल्लेख बिआरआई शब्द उल्लेख गरेको पनि देखिँदैन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
3: बिआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ, र अब अहिलेको लागि चाहिँ बिआरआईको प्रोजेक्टहरू अझै पहिला अग्री गरेका छ फ्रेमवर्कमा, चाहिँ त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
0: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
3: भएको छैन।
0: अनि एउटा अन्तिममा कार्यवाहक राजदूज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो सङ्केत पश्चिमा राष्ट्रहरूको बढी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चिनले नरुचाइरहेको भन्ने सङ्केतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
3: त्यसलाई चाहिँ अब नेपाल र चिनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
2: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिस सरकारले ध्यान मोड्न खोजेको ब्रिटिस गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिस रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
4: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिस सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिस रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एन्ड पिपल लुइज स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिस गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिस सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तिनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठकमा बैठकमा ब्रिटिस सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
5: एघार बुढे मागहरू चाहिँ हामी सबै गोर्खाजन्य संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर खोकाउनुहुन्छ।
4: ब्रिटिस गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिस गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
6: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
4: पछिल्लो वार्ता र प्रगतिबारे बिबिसी न्युज नेपालीले युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत। सञ्जय ढकाल, बिबिसी काठमाडौँ।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरुद्धको इजरायली कारवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिले पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहाल।
7: बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियमसन बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र इजरायलमा आम चुनावको केही महिना अघि वासिङटन र तेहरानबाट हिजबुल्ला विरुद्धको युद्ध रोक्नुपर्ने दबाबमाझ अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
2: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
9: अहिले रातिको 9 बज्यो।

0: स्वाद र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी मानसिक समस्याबाट बच्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ
2: मादक पदार्थ र लागू औषध सेवन नगरौँ
3: नियमित स्वास्थ्य परीक्षण गरौँ मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ
2: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
6: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने

0: सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि फोन 056-513-412 मोबाइल 98-013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
5: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
6: सर्जरी सम्बन्धी सेवा
5: हार जोनी सम्बन्धी सेवा
6: स्त्री तथा प्रसूति रोग सेवा
5: बाल रोग सेवा
6: न्युरो सर्जरी सेवा
5: न्युरो साइकियाट्रिक सेवा
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
4: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन फोन 056-525-514 र 525-517
7: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834
12: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 934।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
7: ए बाबु अँ तेरो छोटो

0: उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झेँ। सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणीसँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
6: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घन्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
4: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
3: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
5: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: Güzel FM 87.9.
1: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: बढ्दो गर्मी याम सँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
10: नरबहादुर मुक्मी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 3, ढोडेनी।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
14: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612204337।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
16: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
17: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
18: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
19: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
20: सर्जरी सम्बन्धी सेवा,
17: हाड जोडी सम्बन्धी सेवा,
20: स्त्री तथा प्रसूति रोग सेवा,
17: बाल रोग सेवा,
20: न्युरो सर्जरी सेवा,
17: न्युरो साइकेट्रिक सेवा,
20: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
19: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन। फोन 056-525514 र 525517।
21: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
22: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
0: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
22: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
23: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
24: मोबाइल 9851129163, 9850774503 र 9851184503।
23: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: कान्तिपुर दैनिकमा छापिएको कविताको 31 वर्ष उद्यम यात्रा 3 लाखबाट 15 करोडको उद्योग शीर्षकको शुभ समाचार।
1: धनकुटामा विष्णुमाया कन्दङ्गवालाई धेरैले उनको वास्तविक नाम भन्दा कविता भनेर चिन्छन्। 3 दशकभन्दा बढी समयदेखि फलफुल प्रशोधन क्षेत्रमा सक्रिय उनी ग्रामीण महिला उद्यमशीलताको सफल उदाहरण बनेकी छिन्। उनले 3 लाख रुपियाँबाट सुरु गरेको व्यवसाय अहिले 15 करोड रुपियाँभन्दा बढी लगानीको पुगिसकेको छ। 2048 सालमा तेह्रथुमबाट धनकुटा विवाह गरेर आएकी कविताले स्थानीय रूपमा प्रशस्त उत्पादन हुने जुनार सुन्तला बजार अभावमा खेर गएको देखेपछि फलफूल प्रशोधन मार्फत आमदानी गर्ने सोच बनाइन्। त्यही सोचले उनको जीवनको दिशा नै बदलिदियो। 22 दिनकी सुत्केरी अवस्थामै उनले सुन्तला प्रशोधन सम्बन्धित तालिम लिन सङ्घर्ष गरिन्। सुरुमा आयोजकले अस्वीकार गरे पनि तत्कालीन गाविस अध्यक्ष नरेन्द्र निरौलाको पहलपछि उनी तालिममा सहभागी भइन्। स्टेसनरी पनि चाहिँदैन, भत्ता पनि चाहिँदैन, तालिममा बस्न मात्रै दिनुहोस् भनेपछि सहभागी हुन दिए उनले भनिन्। त्यही तालिमपछि 2052 सालदेखि फलफूल प्रशोधन सुरु गरे। 2056मा कविता फलफूल प्रशोधन उद्योग नै दर्ता गरे। भाडाको घरबाट सुरु भएको उद्योगले स्थानीय किसानका उत्पादनलाई बजार योग्य वस्तुमा रूपान्तरण गर्दै विस्तार पायो। 2066मा उनी धनकुटाकै उत्कृष्ट उद्यमी घोषित भइन्। उत्कृष्ट उद्यमीका रूपमा उनले थाइल्यान्ड, कम्बोडिया, भियतनाम, सिङ्गापुर र मलेसियासम्म भ्रमण गर्ने अवसर पाइन्। अन्तर्राष्ट्रिय अनुभवले उद्योग सञ्चालन र बजार विस्तारमा नयाँ दृष्टि दिएको उनी बताउँछिन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली network.com र फेसबुक तथा युट्युबमा नेपाली network.com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कान्तिपुर दैनिक लेख्छ कानूनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की शीर्षकमा खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनका क्रममा गत आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका

पात्र फेरिए प्रवृत्ति उस्तै प्रधानमन्त्री र मन्त्रीको व्यवस्थाले सदन निरन्तर प्रभावित शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। नेपालको संसदमा सांसदहरू हाजिर गर्ने र टाप कस्ने अर्थात् हाटा प्रवृत्ति नयाँ होइन। प्रधानमन्त्री र मन्त्रीहरूले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई व्यवस्था गर्ने परम्परा जस्तै बनिसकेको छ। पुराना राजनीतिक दलहरूको शासन सञ्चालनबाट असन्तुष्ट युवा पुस्ताले गत भदौ 23 र 24 गते विद्रोह गरे। युवा पुस्ताको विद्रोहकै कारण पुराना दलहरूको सत्ता ढल्यो। युवा पुस्ताको विवादकै बलमा फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावपछि गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति आम नागरिकका असीमित आशा छन्। तर आम नागरिकका आशा र विश्वास विपरीत युवा पुस्ता विद्रोहको जगमा बनेको वर्तमान सरकार पनि परम्परागत दल नेतृत्वमा गठन भएका विगतकै सरकारको पदचाप पछ्याउँदै गएको छ। सभामुख बैठक कक्षमा प्रवेश गर्दा मन्त्री नउठेपछि एमालेको आपत्ति उपशीर्षकमा यससँगै खबर छ। विपक्षी दल नेकपा एमाले सभामुख बैठक कक्षमा प्रवेश गर्दै

0: चित्र गम्भीर बनाएको छ। यो भिडियो रेकर्ड चेक गरेर रुलिङ गर्न माग गर्दछु। संसदीय समितिको बैठक पनि प्रभावित उपशीर्षकमा। यससँगै अर्को खबर, मन्त्रीहरूको व्यवस्थाले फुल हाउस मात्र नभई विषयगत समितिका बैठक पनि प्रभावित हुने गरेका छन्। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितका सम्बन्धित मन्त्री अनुपस्थित हुनुभएको थियो। समितिको बैठकमा उनीहरूको अनुपस्थितिबारे सांसदले प्रश्न उठाएका थिए। मन्त्री बिनाको बैठकको औचित्य नहुने भन्दै बैठक निष्कर्षविहीन भएको छ। बजेट पुस्तिका ढिलो गरी उपलब्ध गराएको भन्दै विरोध। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेता खुशबु ओलीले बजेट पुस्तिका ढिलो गरी उपलब्ध गराइएकोमा असन्तुष्टि जनाउनु भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै उहाँले दुई तीन दिनभित्र बजेटको सबै पक्षहरूको अध्ययन गर्न नसकिने बताउनु भएको हो। पात्र फेरिए प्रवृत्ति उस्तै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा मंगलबार हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नगएपछि कुनै निर्णय नगरेर बैठक सकियो। समितिमा सार्वजनिक सवारी व्यवस्थापन र ढुवानी सम्बन्धी छलफल थियो। उक्त छलफलमा पूर्वाधार विकास मन्त्री लम्साल नआएपछि बैठकमा निर्णय हुन नसकेको सांसदहरूले बताएका छन्। पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्साल नआएपछि कुनै विषयमा निर्णय हुन सकेन। मन्त्रीजीहरू संसद मात्रै होइन, संसदीय समितिको बैठकमा समेत छाड्नु भएको छ। समिति सदस्य बासुना थापाले भन्नुभयो, सरकारले संसदलाई निरन्तर व्यवस्था गर्दा महत्वपूर्ण निर्णयहरू हुन सकेका छैनन्। यसले बजेटमाथिको छलफल प्रभावित बनेको छ भने नागरिकका प्रश्न मार्ने काम भएको छ। सरकारमा मन्त्रीहरू बजेटको छलफलमा सहभागी नहुने र आफ्नो मन्त्रीका क्षेत्रमा मात्रै बजेट बढी विनियोजन भएको प्रति सत्तापक्षकै सांसद समेत असन्तुष्ट देखिएका छन्। प्रतिनिधि सभा र संसदका विषयगत समितिहरूमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा सरकारको उपस्थिति भने न्यून देखिएको छ। संसदमा जाँदैनन् मन्त्री, मध्याह राष्ट्रिय दैनिकले खबर लेखेको छ।
0: सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरू विदा गर्दै हिमालय टाइम्समै खबर छ। प्रस्तावित निजामती विधेयक मार्फत सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरूलाई विदा गर्ने रणनीति लिएको छ। विधेयकको दफा 57 अनुसार 30 वर्ष सेवा अवधि पुगेका वा 55 वर्ष सेवा गरेका कर्मचारीहरू स्वतः अवकाशमा जाने व्यवस्था गर्दै सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरू विदा गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ। यो विधेयक पास भएर ऐन लागू भएको दिनदेखि स्वतः अवकाशमा जाने उच्च पदस्थ कर्मचारीहरूको संख्याबारे सरकारले हिसाब किताब निकालेको छ। दस हजार भन्दा बढी कर्मचारीहरू सो व्यवस्था अनुसार अनिवार्य अवकाशमा जानेछन्। असार मसान्तसम्म ऐन आएको खण्डमा 55 सचिव स्वतः अवकाशमा जानेछन्। बजेट मार्फत बढाइएको तलब सुविधा अवकाशमा जाने कर्मचारीहरूलाई पेन्सन मार्फत दिन नपरोस् भन्ने उद्देश्यले असारमै ऐन ल्याउन सरकारले तीव्रताका साथ काम गरिरहेको छ। तर ऐन आउन ढिला भएको खण्डमा अध्यादेश ल्याएर भए पनि कर्मचारीहरूलाई विदा गर्ने रणनीतिमा सरकार रहेको स्रोतले जनाएको छ। त्यही अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम भइरहेको बताइएको छ।
1: नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र पत्नी आर्जु देउबा राणाले आफूहरू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन्। देउबा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर त्यस्तो आग्रह गरेको खुलेको हो। स्रोतका अनुसार इमेल र कुरियर मार्फत देउवा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। तीन दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताएका छन्। विभागको महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा नेपाल फर्कन चाहन्छौं, हामी विरूद्ध पक्राउ पुर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नहोस् भनिएको छ।

0: त्यसमा दुवैजनाको हस्ताक्षर पनि छ। ती अधिकारीले भने सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको बेहोरा पत्रमा लेखिएको छ। हामी निर्दोष छौँ, अनुसन्धानमा सघाउन तयार छौँ, देश छाडेर भागेका छैनौँ, उपचारमा छौँ, विभागबाट नेपाल फर्कने वातावरण बनाइदिनु पर्यो भनेर आग्रह गरिएको छ।
1: नागरिक दैनिकमा प्रतिनिधि शुल्क 5,000, आवास खर्च पनि प्रतिनिधिकै, रासोपा महाधिवेशन शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवासको व्यवस्था आफै गर्नुपर्ने भएको छ। महाधिवेशन व्यवस्थापन समितिले होटल तथा आवासको समन्वय र सहजीकरण गर्ने भए पनि बसोबासको खर्च भने प्रतिनिधिहरूले नै बेहोर्नुपर्ने जनाइएको छ। रासोपाका केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमका अनुसार प्रतिनिधिहरूका लागि सौराहा र भरतपुरका होटलहरूसँग समन्वय गरी सहुलियत दरमा कोठा उपलब्ध गराउने व्यवस्था गरिएको छ। आवासको व्यवस्था प्रतिनिधिहरू आफैले गर्नुपर्छ। हामीले होटल व्यवसायीसँग समन्वय गरेर 1,000 देखि 3,500 रुपियाँसम्मका कोठाको दर तय गरेका छौँ, गौतमले भने। केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठका अनुसार हालसम्म महाधिवेशनमा सहभागी हुने अनुमानित प्रतिनिधि मध्ये करिब 40% होटल बुक गरिसकेका छन्। जिल्ला र प्रदेश तहको प्रतिनिधि छनौट प्रक्रिया सम्पन्न भएपछि करिब 3,500 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ। रासोपाले वडा र नगर तहको अधिवेशन सम्पन्न गरिसकेको छ भने हालसम्म 64 जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि छनौट गरिसकेको छ।
0: यस वर्षको मनसुन नेपालभित्र ना आनाकानी गर्दै नेपालको सीमा पारी अड्किएर बसेको छ। छिमेकी भारतको सीमासम्म आइपुगेको मनसुन नेपालभित्र ना आनाकानी गर्दै सीमा पार बसेको हो। विभिन्न प्रणालीले यति बेला भारतको सिक्किम र बिहारसम्म मनसुन आइपुगेको देखिएको छ। मनसुनभित्र नै मिति जुन 13 घर्किएर जुन 17 लागेको छ, तर पनि मनसुन नेपालभित्र नसकेको जल तथा मौसम विज्ञान विभागले औल्याएको छ। यो खबर गोर्खापत्रले छापेको छ।
1: स्थानीय अवरोधका कारण 3 जलविद्युत आयोजनाको उत्पादन बन्द शीर्षकमा अभियान दैनिक खबर लेख्छ। पान हिमालय इनर्जी लिमिटेड अन्तर्गत सञ्चालित 3 जलविद्युत आयोजनाको उत्पादन स्थानीयको अवरोधले गर्दा 2 दिनदेखि ठप्प भएको छ। कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले भने आफूहरूलाई प्रतिकृता 100 रुपियाँमै शेयर दिनुपर्ने माग राख्दै आयोजना अवरुद्ध गरेका हुन्। रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखु पिके गाउँपालिका स्थानीयले गरेको अवरोधले 29.4 मेगावटको लिखु ए, 77 मेगावटको लिखु एक र 55 मेगावटको लिखु दुई जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको हो।
0: सरकारले देशमा विश्वविद्यालयको संख्या वर्षेनी बढाउँदै लगे पनि उच्च शिक्षाको बजेट भनी घटाउन सकेको छैन। पाँच वर्ष यताको बजेट प्रवृत्ति हेर्दा उच्च शिक्षामा अध्ययन अनुसन्धान तथा शैक्षिक सुधारका लागि कुल 1% हाराहारीमा मात्र बजेट विनियोजन हुँदै आएको छ। यसले उच्च शिक्षाको शैक्षिक गुणस्तर सुधार र अनुसन्धानको क्षेत्रमा काम गर्न चुनौती थपेको त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले बताउनु भएको छ। नागरिक दैनिकले खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटिटी प्लेटफर्महरू